नमस्कार श्रोता, शुभ प्रभात। मीडियम वेबको 213.7 मीटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं।

यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघाको 103 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि सुनिरहनु भएको छ। आज मिति विक्रम सम्बत 2083 साल जेठ 21 गते, ईस्वी सम्बत 2026 जून महिनाको 4 तारीक आज हो बिहिबार। यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानको 6:33 भइसकेको छ। आकाशवाणी गान्तोकका सम्पूर्ण श्रोतागणमा हार्दिक स्वागत तथा न्यानो अभिवादन जनाउँदै शुरू गर्दछौं आजको हाम्रो प्रसारण सेवा मंगल ध्वनिबाट।

राष्ट्रपिता महात्मा गांधी भन्नुहुन्छ, हाम्रो वास्तविक सम्पत्ति हाम्रो स्वास्थ्य नै हो, यसको अगाडि सुन चाँदीको पनि केही लाग्दैन। हजुर श्रोता, यसै भनेका साथमा शुरू गरौं कार्यक्रम भक्ति प्रभात।

श्रोता कतिपय मानिसहरू धन शक्ति अनि सौन्दर्यको आड़ लिएर घमण्ड देखाउने गर्छन्, यो भूलेर कि यी सबै अस्थायी हुन्। श्रोता, जीवनमा चिरकालीन आनन्द दिने साधन अथवा मार्ग त एउटै छ, त्यो हो भक्तिको मार्ग, जसबाट हामी परम आनन्द प्राप्त गर्न सक्छौं। त यसैले श्रोताहरूलाई पनि भक्तिको मार्गबाट भगवान प्राप्त गर्न सकुन् भन्ने उद्देश्य लिएर हामी कार्यक्रम भक्ति प्रभात अन्तर्गत सधैं लिएर आउने गर्छौं विभिन्न भक्तिमय भजनहरू। त आजको कार्यक्रममा पनि हामी यहाँलाई सुनाउनेछौ कलाकार भक्तराज आचार्यको स्वरमा केही भक्तिमय भजनहरू।

श्रोता, जब पनि हामी अप्ठ्यारो स्थितिमा पुग्छौ त्यस समय सच्चा मनले भगवानको स्तुति गर्यौं भने तथा उहाँको शरणमा पर्यौं भने हामी त्यस अप्ठ्यारो स्थितिबाट सजिलै पार हुन सक्छौ, किनकि भगवानले पनि भन्नुभएको छ, मामेकम शरणम ब्रज, अर्थात मेरो शरणमा आएकाहरूको म रक्षा गर्नेछु। यस वाणीले जीवनलाई पूर्ण समर्पण र शक्तिको मार्ग देखाउँछ। यसैले हामी पनि प्रेम अनि भक्तिभावले उहाँको शरणमा पर्दै सुनौ यो अघिल्लो मिठो भजन।

स्वतः आज मानिसहरू सांसारिक मोहमा अल्झिएर पीड़ित बनेका छन् अनि त्यसबाट निस्कन प्रयास पनि गरिरहेका छन् तर सफल भने बनेका छैनन्। श्रोतागण, यदि हामीले काम, क्रोध, लोभ अनि मोह जस्ता विकारहरूलाई त्यागेर समर्पण भावले प्रभुमा हाम्रो जीवनलाई अर्पण गर्न सक्यौं भने त्यस मोहको जंजालबाट हामी सहजै मुक्त भई सहज जीवन बिताउन सक्नेछौ भन्ने कार्यक्रमको यो अन्तिम भजन सुनाउँदैछौ कलाकार भक्तराज आचार्यको स्वरमा।

हस्तश्रोता कलाकार भक्तराज आचार्यको स्वरमा रहेका यिनै भक्तिमय भजनसँगै आजको हाम्रो भक्ति प्रभात कार्यक्रम यही पूरा हुन्छ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, यो सुन्नुहोस् अब उसो आजको हाम्रो बिहान 10:30 प्रसारण गरिने कार्यक्रम सम्बन्धी जानकारी। यस जानकारीको लगत्तै पछि बिहान 6:55 अनि 7 बजे यहाँलाई आकाशवाणी

श्रोता, अघिल्लो चलचित्रको कुरा गरौं। सन् 1953 सालमा नै आएको औरत नामक चलचित्रको यस चलचित्रलाई भगवान दास वर्माले निर्देशन गरेका हुन्। यसमा बीना राई, प्रेमनाथ, पूर्णिमा, हिरालाल, रूपमाला लगायतका कलाकारहरूको अभिनय रहेको छ। यो पनि उक्त सालको सफल चलचित्र मध्ये एक हो। यस चलचित्रले ग्रामीण महिलाहरूको कथालाई समेटेको छ। यस चलचित्रका गीतहरूलाई शंकर जयकिशनले संगीतबद्ध गरेका हुन् भने हसरत जसपुरी अनि शैलेन्द्रको शब्द रहेको छ। यसरी नै यी गीतहरूमा गायक कलाकार लता मंगेशकरले स्वर भरेकी छन्। त अब भने सुनौ यसै चलचित्रबाट हसरत जयपुरीको शब्दमा रहेको यो गीत कलाकार लता मंगेशकरको स्वरमा।

श्रोता यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धित एक सूचना। आगामी 5 तारीक जून 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम, जसको विषय रहनेछ पर्यटन विकासमा सिक्किम सरकारको पहल। यसबारे जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम सरकारका पर्यटन विकास निगमका अध्यक्ष श्री लुकेन्द्र रसाईले। र यस विषयमाथि श्रोताहरूको कुनै प्रश्न वा जिज्ञासा भए यहाँहरूले हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 5 तारीक जून 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर रहेको छ 03592201171। सुन्दै हुनुहुन्थ्यो सूचना पूरा भयो। हामी श्रोताहरूलाई आकाशवाणीको गान्तोक केन्द्रबाट सुनाइरहेका छौं कार्यक्रम गोल्डन मेलोडिस अन्तर्गत पुराना सदाबहार हिन्दी चलचित्रका गीतहरू। त यसै क्रममा श्रोता अघिल्लो चलचित्रको कुरा गरौं। सन् 1953 सालमा नै आएको बाज नामक चलचित्रको, यसलाई गुरू दत्तले निर्देशन गरेका हुन्। यसको कथा 16 शताब्दीको मालाबार तटमाथि आधारित छ। यसमा गुरू दत्त, गीता बाली, केएन सिंह, जनी वल्कर, यशोदरा काटजू, रूबी मारियस, कुलदीप कौर लगायतका कलाकारहरूको अभिनय रहेको छ। यो गुरू दत्तको पहिलो मुख्य भूमिकामा रहेको चलचित्र पनि हो। यस चलचित्रका गीतहरूमा ओपी नैयरको संगीत रहेको छ भने शब्द मजरूह सुल्तानपुरीको छ। यसरी नै यी गीतहरूमा गायक कलाकारहरू मोहम्मद रफी, गीता दत्त अनि तलत महमूदले स्वर भरेका छन्। त श्रोता अब भने सुनौ यसै चलचित्रबाट कलाकार गीता दत्तको स्वरमा कार्यक्रमको यो अघिल्लो गीत।

पुराना हिन्दी चलचित्रका गीतहरू सुनाएर मनोरञ्जन गराउने क्रममा श्रोतामाझ कार्यक्रम गोल्डन मेलोडिसको यो अन्तिम चलचित्रको कुरा गर्दैछौ। सन् 1953 सालमा आएको चलचित्र धुनको, यसमा राज कपूर, नर्गिस, मोतीलाल, प्रमिला लगायतका कलाकारहरूको अभिनय रहेको छ। यस चलचित्रलाई सिल्भर फिल्म्स नामक कम्पनीले प्रोडक्शन गरेको हो। यस चलचित्रका गीतहरूलाई मदन मोहनले संगीतबद्ध गरेका हुन् भने गायक कलाकारहरू लता मंगेशकर, हेमन्त कुमार, मोहम्मद रफी, जोहरा बाई अम्बालेवालीले स्वर भरेका छन्। त अब भने सुनौ कलाकार लता मंगेशकर अनि हेमन्त कुमारको स्वरमा यसै चलचित्रबाट कार्यक्रमको यो अन्तिम गीत।

हस्त श्रोता, चलचित्र धूमबाट कलाकार लता मंगेशकर अनि हेमन्त कुमारको स्वरमा रहेको यसै गीतसँगै आजको हाम्रो पुराना सदाबहार हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम गोल्डन मेलोडिस यही पूरा हुन्छ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, समय बिहानको 7:25 हुने लागेको छ। अबको केही क्षणमा हामी यहाँलाई आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ नेपाली राष्ट्रिय समाचार। कृपया केही क्षण प्रतीक्षा गर्नुहोला।

नमस्कार, यो आकाशवाणी हो। अब सविता छेत्रीबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसित वार्ता गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले आज मेघालयको शिलङमा उत्तर पूर्वी परिषदको 73 पूर्ण सत्रको अध्यक्षता गर्नुहुनेछ। वाराणसीमा आजदेखि ब्रिक्स संस्कृति कार्य समूहको दोस्रो बैठक शुरू हुनेछ। विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ, कंगो लोकतान्त्रिक गणराज्यमा इबोला बिमारीको प्रकोप तीव्र गतिमा फैलिरहेको छ। अनि साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा भूटानलाई 1-0 गोल अन्तरले पराजित गर्दै भारत सेमी फाइनलमा प्रवेश गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसित वार्ता गर्नुहुनेछ। दुई नेताले ऊर्जा सुरक्षा, व्यापार, निवेश, दवाई उद्योग, स्वास्थ्य सेवा अनि नवीकरणीय ऊर्जा सहित विभिन्न क्षेत्रहरूमा सहयोग बढ़ाउनेमा चर्चा गर्नेछन्। राष्ट्रपति डेल्सी रोड्रिगेज 5 दिनको भारत यात्राका लागि हिज नयाँ दिल्ली आइपुग्नु भएको छ। विदेश मन्त्रालयले भनेको छ, भारत अनि भेनेजुएला बीच ऊर्जा, व्यापार अनि वैश्विक दक्षिणको मुद्दाहरूमा मजबूत सहयोग छ। यो यात्रा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई अझ मजबूत बनाउनमा सहायक हुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा आजदेखि ब्रिक्स संस्कृति कार्य समूहको दोस्रो बैठक शुरू हुनेछ। दुई दिनसम्म चल्ने यस बैठकमा चीन, ब्राजील, मिश्र, इथोपिया अनि इण्डोनेशिया सहित 11 देशका प्रतिनिधिहरूले भाग लिनेछन्। बैठकमा वरिष्ठ राजनयिक, नीति निर्माता अनि संस्कृति विशेषज्ञ सांस्कृतिक सहयोगलाई बढ़ावा दिने अनि आपसी साझेदारीलाई बलियो गर्नेमा विचार विमर्श गर्नेछन्। G20 बैठकहरूको सफल आयोजनापछि वाराणसीले एकपल्ट फेरि महत्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रमको आयोजना गरिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, योग विश्वभरि लोकप्रिय भइरहेको छ। सोशल मीडिया पोस्टमा उहाँले आज गुजरातको अहमदाबादमा आयोजित प्रथम विश्व योगासन खेल च्याम्पियनशीप 2026मा वर्चुअल माध्यमले सामेल हुने जानकारी दिनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, यस प्रतियोगिताले विश्वभरिका योग प्रेमीहरूलाई एक मञ्चमा ल्याउने कार्य गरेको छ। उहाँले यस योगासनको वैश्विक खेल विकासको दिशामा एक महत्वपूर्ण उपलब्धि बताउनुभयो अनि आयोजनकर्ताहरू तथा प्रतिभागीहरूलाई शुभकामना दिनुभयो। गृहमन्त्री अमित शाह आज बेलुकी त्रिपुराको दुई दिने भ्रमणका लागि अगरतलाका मुरामा सीमा सुरक्षा बलको एक सीमा चौकीको भ्रमण पनि गर्नुहुनेछ। श्री शाहले राज्य अनि केन्द्रका सुरक्षा अधिकारीहरूसित उच्चस्तरीय बैठक पनि गर्नुहुनेछ। वहाँको यात्राको मध्यनजर राख्दै राज्य सरकारले प्रशासनिक अनि सुरक्षा मामिलाको एक उच्चस्तरीय बैठक आयोजित गरेको छ। गृहमन्त्री अमित शाहले आज मेघालयको शिलङमा उत्तर पूर्वी परिषदको 73 पूर्ण सत्रको अध्यक्षता गर्नुहुनेछ। बैठकमा पूर्वोत्तर क्षेत्रको विकाससित जुड़िएको विभिन्न मुद्दा अनि परियोजनाहरूको प्रगतिको समीक्षा गरिनेछ। बैठकमा पर्यटन, कृषि एवं बागवानी, निवेश, खेल

0: बुनियादी ढाँचा सम्पर्क सुविधा अनि हस्तशिल्प जस्ता क्षेत्रहरू समावेश रहनेछ। यसका साथै पूर्वोत्तर क्षेत्रको समग्र विकासका लागि तयार गरिएको नर्थ इस्ट भिजन प्लान 2047 पनि विचार विमर्श गरिनेछ। बैठकमा पूर्वोत्तर क्षेत्र विकास मन्त्री ज्योतिरादित्य सिन्धिया, राज्यमन्त्री सुकान्त मजुमदार, पूर्वोत्तरका सबै 8 राज्यका राज्यपाल, मुख्यमन्त्री, उत्तर पूर्वी परिषद सदस्य अनि केन्द्र एवं राज्य सरकारका वरिष्ठ अधिकारीहरू उपस्थित रहनेछ। रेल मन्त्री अश्विनी वैष्णव शनिबार पश्चिम बंगाल आउनुहुनेछ, जहाँ उहाँले रोकिएका रेल परियोजनाहरूको प्रगतिको समीक्षा गर्नुहुनेछ। उहाँले मुख्यमन्त्री शुभेन्दु अधिकारीसित नवान्नको सभाघरमा उच्च स्तरीय बैठक गर्नुहुनेछ, जसमा पूर्वी रेलवे, दक्षिण पूर्वी रेलवे, पूर्वोत्तर सीमान्त रेलवे अनि मेट्रो रेलवेको महाप्रबन्धक पनि सामेल हुनेछन्। त्यही संसदको रेलवे सम्बन्धी स्थायी समितिका सदस्य पनि शनिबार दिउँसो कोलकाता पुग्नुहुनेछ। उहाँले रेलवेसित जोड़िएको विभिन्न संगठनहरूसित बैठक गर्नुहुनेछ। पछिल्लो 12 वर्षमा प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा सबका साथ सबका विकास सबका विश्वास अनि सबका प्रयासको सिद्धान्तहरूको आधारमा भारतमा उल्लेखनीय प्रगति भएको छ। सरकारले गरीबहरू, किसानहरू, महिलाहरू अनि युवाहरूको कल्याण तथा सशक्तिकरणका लागि अनेक महत्वपूर्ण कदम उठाएको छ। आकाशवाणी समाचारले सरकारको पछिल्लो 12 वर्षको विभिन्न क्षेत्रहरूमा गरिएको प्रयासहरूको एक श्रृंखला प्रस्तुत गरिरहेको छ। आज हामी व्यापार गर्नमा सुगमता अर्थात इज अफ डुइङ बिजनेसको क्षेत्रमा सरकारको प्रयासहरूमाथि चर्चा गर्नेछौं।
1: केन्द्र सरकारले पिछले 12 वर्षों में विभिन्न योजनाओं और सुधारों के माध्यम से मध्यम वर्ग के लोगों को सशक्त बनाया है। सरल कर व्यवस्था, बेहतर बैंकिंग, बीमा और पेंशन जैसी सुविधाओं ने मध्यम वर्ग की आर्थिक सुरक्षा सुनिश्चित की है। नई कर व्यवस्था के तहत सालाना 12 लाख रुपए तक कमाने वाले लोगों को कोई आयकर नहीं देना पड़ता। वहीं जीएसटी ने भी कर व्यवस्था को सरल बनाकर और रोजमर्रा की चीजों की लागत कम करके मध्यम वर्ग को राहत पहुंचाया है। 2015 में शुरू की गई प्रधानमंत्री आवास योजना अर्बन ने लाखों लोगों को पक्का घर उपलब्ध कराया है। इस योजना के तहत स्वीकृत 1,25,00,000 घरों में से 98,00,000 से अधिक घर बनकर लाभार्थियों को
0: हैंडल एक्समा एट एआईआर न्यूज कर्सिंग अनि फेसबुक में आकाशवाणी समाचार नेपालीलाई फॉलो गर्न सक्नुहुनेछ। विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ, कंगो लोकतान्त्रिक गणराज्यमा इबोला बिमारीको प्रकोप तीव्र गतिमा फैलिरहेको छ अनि यसलाई रोक्ने प्रयास हाल पर्याप्त भएको छैन। संगठनका महानिदेशक टेडोस अदानोम ग्रेभेससले बिमारीमाथि नियन्त्रणका लागि अनि तीव्र कार्यवाहीको लागि आवश्यकतामाथि बल दिनुभएको छ। उहाँले भन्नुभयो इबोला भाइरस अब उत्तर अनि दक्षिण किउ प्रान्तसहित छिमेकी युगाण्डासम्म फैलिएको छ। मईको मध्यदेखि हालसम्म 344 संक्रमणको पुष्टि भएको छ अनि 60 जनाको मृत्यु भइसकेको छ। विदेश मन्त्री डाक्टर एस जयशंकर र लाओसका उप प्रधानमन्त्री तथा विदेश मन्त्री थोङसावान फेम्बी हानेले हिज नयाँ दिल्लीमा भारत लाओस संयुक्त आयोगको 10 बैठकको सह अध्यक्षता गर्नुभयो। बैठकमा व्यापार, लगानी, स्वास्थ्य, ऊर्जा, डिजिटल कनेक्टिभिटी, विकास साझेदारी, संस्कृति लगायत विविध क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा चर्चा भएको थियो।
2: Our two countries have close civilizational ties reflected in the common heritage of Buddhism and Ramayana. Our relations go back in history based on deep cultural and people-to-people linkages. I fondly remember my own visit to your beautiful country during your ASEAN chairship in 2024.
0: American President Donald Trump इरानसित राजनयिक वार्ता सकारात्मक रूपले अघि बढ़ने बताउनु भए तापनि अन्तिम सम्झौता सम्भावना अझै अनिश्चित रहेको कारण सतर्क गराउनुभयो। राष्ट्रपति ट्रम्पले व्हाइट हाउसमा भन्नुभयो इरानसित बातचीत जारी छ अनि संकेत दिनुभयो कि यो सप्ताहको अन्तसम्म कुनै निर्णायक सफलता प्राप्त हुन सक्नेछ। उहाँले इरानको युरेनियम भण्डार सुरक्षित गर्ने अमेरिकी मंशय पनि दोहोर्याउनुभयो। यसैबीच इरानका विदेश मन्त्री अब्बास अराक्षीले भन्नुभयो अमेरिकासित संचार माध्यम खुला छ तर वार्तामा कुनै ठोस प्रगति भएको छैन। उहाँले भन्नुभयो औपचारिक वार्ता इरानका अधिकारको रक्षा, लेबनानका संघर्ष समाप्त गर्ने र क्षेत्रीय तनाव कम गर्नेमा निर्भर गर्नेछ। अराक्षीले चेतावनी दिए अनुसार लेबनानमा इजरायलको कुनै पनि हमलाको गम्भीर परिणाम हुनेछ अनि यसले फेरि व्यापक स्तरमा युद्ध शुरू हुन सक्नेछ। साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा भूटान राई 1-0 गोल अन्तरले पराजित गर्दै भारत फाइनल

0: va प्रवेश गरेको हो। भारतीय महिला फुटबल टोले छ वर्षको अन्तरालपछि हिज मडगाउँ गोवामा आयोजित साफ च्याम्पियनशीपको फाइनलमा पुगेको छ। खेलको 98 मिनटमा समिफ्दा नोग्राम भारतले शनिबार हालको च्याम्पियन बंगलादेशको सामना गर्नेछ। खेल भारतीय समयअनुसार साँझ 6:30 हुनेछ। दोस्रो सेमी फाइनलमा नेपाललाई 2-1 गोल अन्तरले पराजित गर्दै बंगलादेश लगातार दोस्रो पटक फाइनलमा पुगेको छ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि यहाँले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसित वार्ता गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले आज मेघालयको शिलङमा उत्तर पूर्वी परिषदको 73 पूर्ण सत्रको विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ। कंगो लोकतान्त्रिक गणराज्यमा इबोला बिमारीको प्रकोप तीव्र गतिमा फैलिरहेको छ अनि साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा भूटानलाई 1-0 गोल अन्तरले पराजित गर्दै भारत सेमी फाइनलमा प्रवेश गरेको छ।
1: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, समय बिहानको 7:35 भइसकेको छ। अब प्रस्तुत छ सूचना अनि विविध कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर आज फेरि हामी उपस्थित भएका छौं र खुशबु आज पर्यो 4 तारीक जुन हजुर, र आजको दिन पनि थुप्रै घटनाहरू घटेका छन्। तिनै घटनाहरूबारे छोटो जानकारी गराउन र श्रोताहरूलाई त्यसको साथमा गीत सुनाउँदै मनोरञ्जन गराउन हामी यो समय यो कार्यक्रम लिएर आउने गर्छौं। आजको दिन 1903 गान्धीजीले साप्ताहिक जर्नल इण्डियन ओपिनियनको प्रकाशन शुरू गर्नुभएको थियो भने 1912 आजको दिन जन्मिएका हुन् अलुगेल मथाई थोमस, एक समाज सुधारक, राजनीतिज्ञ अनि कूटनीतिज्ञ। उनको जन्म केरलामा भएको थियो। 1941 आजको दिन राष्ट्रिय सेवा दलको स्थापना भएको थियो भने 1947 आजको दिन इन्दौर मध्यप्रदेशबाट हिन्दी दैनिक नई दुनियाँको प्रकाशन शुरू भएको थियो। 1953 आजको दिन जवाहरलाल नेहरूलाई क्याम्ब्रिज युनिभर्सिटीले अनरेडी डक्टरेटको उपाधिले सम्मानित गरेको थियो। 1955 आजको दिन मिनिस्ट्री अफ आयरन एण्ड स्टीलको स्थापना भएको थियो। 1958 आजको दिन गढ़वालको सबैभन्दा अग्लो चुचुरोमा 3 भारतीय पर्वतारोहीहरू सफलतापूर्वक चढ़न सफल भएका थिए। 1972 आजको दिन प्रथम पर्यावरण दिवस पालन गरिएको थियो भने 1987 आजको दिन भारतले स्वीडिस सरकारसित गरेको बोफोर्स मामलामा तथाकथित बिचौलियाकै कारण सो सहमतिको अन्त्य भएको थियो। 1992 आजको दिन स्टक ब्रोकर हर्षद मेहता अनि उनको सहयोगीहरू पक्रा परेका थिए भने 1994 आजको दिन छोटो दूरीमा सतहदेखि सतह धाग्ने पृथ्वी मिसाइलको भारतले सफल परीक्षण गरेको थियो। 1997 आजको दिनदेखि भारतको चौथो रिमोट सेन्सिङ सेटेलाइट आईआरएस आईडी, जुन सेटेलाइटमा एडभान्स रिमोट सेन्सिङ क्यामेरा जडान गरिएको थियो, जसले आजको दिनदेखि आफ्नो कार्य शुरू गरेको थियो।
1: हजुर श्रोता, अब कुरा गरौं जन्मको। 1948 भारतीय राष्ट्रिय कंग्रेसको वरिष्ठ नेता अनिल कुमार शास्त्रीको जन्म भएको हो आजकै दिन। यसरी नै आजको दिन 1947 भारतीय अभिनेता र हास्य कलाकार अशोक सराफको जन्म भएको हो भने 1975 अमेरिकी अभिनेत्री एन्जेलिना जोलीको जन्म आजकै दिन भएको हो। उनी संयुक्त राष्ट्रको शरणार्थी एजेन्सीका निम्ति सद्भावना राजदूत पनि हुन्।
0: हजुर, उसै गरी आजकै दिन जन्मिएका हुन् अनिल अम्बानी। हजुर, अनिल धीरूभाई अम्बानी, उनको जन्म आजकै दिन 1958 भएको हो र उनी एक व्यवसायी हुन्। उनी रिलायन्स समूहका अध्यक्ष पनि हुन्। अनिल अम्बानी सहायक प्रमुख कार्यकारी अधिकारीको रूपमा सन् 1983 रिलायन्स समूहमा सामेल भएका थिए र भारतीय पूँजी बजारमा अनेक वित्तीय सुधार ल्याउने श्रेय यिनैलाई जान्छ। रिलायन्स समूह भारतमा कपड़ा, पेट्रोलियम, पेट्रो रसायन, बिजुली तथा दूरसंचार कम्पनी क्षेत्रमा अग्रणी स्थानमा रहेको छ।
1: हजुर श्रोता, जन्मकै कुरा गर्दा 1936 हिन्दी सिनेमाको सबैभन्दा सुप्रसिद्ध अभिनेत्रीहरूमा एक नूतनको जन्म आजकै दिन भएको हो। नूतन समर्थको जन्म मुम्बईमा भएको हो। भारतीय सिनेमा जगतमा नूतनलाई एक यस्तो अभिनेत्रीको रूपमा सम्झना गरिन्छ जसले फिल्महरूमा अभिनेत्रीहरूलाई मात्र सोपिसको रूपमा प्रयोग गरिने परम्परागत विचारधारालाई बदलिएर उनीहरूलाई एक छुट्टै पहिचान दिलाएका थिए। सुजाता, बन्दिनी, मेतुलसी तेरे आँगन की, सीमा, सरस्वती चन्द्र र मिलन जस्ता कैयौं फिल्महरूमा आफ्नो उत्कृष्ट अभिनयबाट नूतनले यो साबित गरे।

उनकी नायिकाहरूमा पनि अभिनय क्षमता छ र आफ्नो अभिनयको बलले दर्शकहरूलाई सिनेमा हलसम्म ल्याउनमा सक्षम छन्। घरमा फिल्मी माहौल हुनको कारण नूतन सदैव आफ्नो आमासँग सुटिङ हेर्न जाने गर्थिन्। यसै कारण उनको रूचि पनि फिल्महरूमा नै रह्यो र अभिनेत्री बन्ने सपना देख्न थालेकी थिइन्। नूतनले बतौर बाल कलाकार फिल्म नल दमयन्तीबाट आफ्नो सिने करियरको शुरूआत गरेकी हुन्। यसैबीच नूतनले अखिल भारतीय सौन्दर्य प्रतियोगितामा हिस्सा लिइन्, जसमा उनी प्रथम भएकी थिइन्। तर बलिउडको कुनै निर्माताहरूको ध्यान उनीतर्फ गएन। पछि गएर आफ्ना आमा शोभना समर्थ र साथी मोतीलालको सिफारिशको कारण नूतनलाई वर्ष 1950 प्रदर्शित फिल्म हमारी बेटीमा अभिनय गर्ने मौका मिल्यो। यस फिल्मको निर्देशन शोभना समर्थले नै गरेकी थिइन्। यसपछि नूतनले हमलोक, सिसम, नगिना र सवाब जस्ता केही फिल्महरूमा अभिनय गरिन्, तर यी फिल्महरूबाट आफ्नो केही विशेष परिचय बनाउन सकिनन्। वर्ष 1955 प्रदर्शित फिल्म सीमाबाट नूतनले विद्रोहिणी नायिकाको सशक्त किरदारको रूपले पर्दामा सफलता हासिल गरिन्। यस फिल्ममा नूतनले सुधार गृहमा बन्द कैदीको भूमिका निभाइन्, जो चोरीको झूठो आरोपमा जेलमा आफ्नो दिन काटिरहेकी थिए। यस फिल्ममा आफ्नो दमदार अभिनयको निम्ति नूतनलाई आफ्नो सिने करियरको सर्वश्रेष्ठ फिल्म अभिनेत्रीको पुरस्कार प्राप्त भएको थियो। नूतनले देवानन्दसँग पेइङ गेस्ट र तेरे घर के सामनेमा केही हल्का भूमिका गरेर आफ्नो बहुआयामी प्रतिभाका परिचय दिइन्। वर्ष 1958 प्रदर्शित फिल्म सोने की चिडिया हिट भए पश्चात फिल्म इण्डस्ट्रीमा नूतनको नामको डंका बज्न थालेको थियो र पछि पछि एक पछि अर्को कठिन भूमिकाहरूलाई निभाएर उनी फिल्म इण्डस्ट्रीमा स्थापित भइन्। 1958 प्रदर्शित फिल्म दिल्ली का ठगमा नूतनले स्विमिङ कस्ट्युम लगाएर त्यस समयको समाजलाई आश्चर्यमा पारेकी थिइन्। फिल्म कर्मामा नूतनले अभिनय सम्राट दिलीप कुमारसँग काम गरिन्। यस फिल्ममा नूतनमाथि फिल्माएको गीत दिल दिया है जहाँ भी देंगे ए वतन तेरे लिए श्रोताहरूबीच धेरै लोकप्रिय बनेको थियो। नूतनको प्रतिभा केवल अभिनयसम्म मात्र सीमित थिएन, उनी गीत र गजल लेख्नमा पनि रूचि राख्दथिन्। हिन्दी फिल्म इण्डस्ट्रीमा सर्वश्रेष्ठ अभिनेत्रीको सर्वाधिक फिल्मफेयर पुरस्कार प्राप्त गर्ने कीर्तिमान नूतनकै नाममा दर्ज छ। वर्ष 1974 भारत सरकारद्वारा पद्मश्रीले सम्मान गरिएको हो। लगभग चार दशकसम्म आफ्नो सशक्त अभिनयले दर्शकहरूबीच विशेष परिचय बनाउने महान अभिनेत्रीको 21 फरवरी 1991 निधन भएको हो। तर आज उनको जन्मदिनमा हामी सम्झन चाहन्छौं।

प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता र श्रोता आज एउटा दिवस परेको छ त्यो हो इन्टरनेशनल डे अफ इनोसेन्ट चिल्ड्रेन भिक्टिम्स अफ एग्रेसन अर्थात ती अनभिज्ञ नानीहरूको अन्तर्राष्ट्रिय दिवस जो द्वन्दमा परेर आहत भएका छन्। हजुर श्रोता यो दिवस संयुक्त राष्ट्र अर्थात युनाइटेड नेशन्सले आजको दिन पालन गर्ने निर्णय 19 अगस्त 1982 लिएको थियो जुन बेला औ 1982 भएको लेबनान युद्धमा परेर असंख्य नानीहरू शारीरिक रूपले मानसिक रूपले अनि भावनात्मक रूपले पीड़ित बनेका थिए। यसैर संयुक्त राष्ट्रले उनीहरूको औ ती नानीहरूको अधिकारको खातिर लड़ने प्रण गरेर यो दिवस हरेक वर्ष आजकै दिन अर्थात

0: 4 जूनको दिन मनाउने घोषणा गरेको हो। श्रोता, विश्वमा जहाँ जहाँ पनि युद्ध भएका छन् त्यहाँ त्यहाँ नै फूल जस्ता नानीहरू पनि युद्धका शिकार भएका छन्। न त उनीहरूलाई युद्धको बारे थाहा हुन्छ, न त युद्धको परिणाम बारे नै। यस्तोमा कति ठाउँतिर नानीहरू पढ्दै गरेको स्कूल बमले उडाएको निर्मम दृष्टान्तहरू छन् भने युद्ध अघि, युद्धपछि या त युद्धको बेला तिनै नानीहरूलाई शारीरिक शोषण गरेको, हत्या गरेको, युद्ध जित्ने रक्तपिपासुहरूको मनोरञ्जनको साधन बनेको अमानवीय कृत्यहरू पनि एउटा रिपोर्टले बताएपछि 1982 इजरायलको आक्रमणमा शिकार भएका लेबनानी अनि प्यालेस्टाइनका ती निर्दोष नानीहरूको सम्झना र याद गर्दै युएन जेनरल एसेम्बलीले युद्धको बेला अनि सधैँ नानीहरूको सुरक्षा गर्नुपर्ने कुरामा आजको दिन विश्वभरमा यो दिवस अर्थात ती निर्दोष नानीहरूको वैश्विक दिवस जो द्वन्दमा परेर आहत भएका छन् पालन गरिने गरिन्छ, जसलाई अंग्रेजीमा इन्टरनेशनल डे अफ इनोसेन्ट चिल्ड्रेन भिक्टिम्स अफ एग्रेसन भनेर भनिन्छ।
1: हजुर श्रोता, अब कुरा गरौं फेरि जन्मकै। 1946 आजकै दिन जन्मेका हुन् भारतीय पार्श्व गायक, अभिनेता, संगीत निर्देशक, गायक र फिल्म निर्माता एसपी बालासुब्रमण्यम। उनको पूरा नाम हो श्रीपति पण्डित राधियुल्ला बालासुब्रमण्यम। उनलाई कहिलेकाहीँ एसपीबी अथवा बालू पनि भनिन्छ। उनले सबैभन्दा धेरै गीत रेकर्डिङ गर्नको निम्ति गिनिज वर्ल्ड रेकर्ड पनि जितेका छन्। उनलाई 6 राष्ट्रिय फिल्म पुरस्कारहरू प्राप्त भएको छ। मेल प्लेब्याक सिंगरको निम्ति 25 नन्दी अवार्ड, तेलुगु सिनेमामा पुर्याएका योगदानहरूको निम्ति, भारतीय सिनेमामा पुर्याएको योगदानहरूको निम्ति आन्ध्र प्रदेश राज्यले एनटीआर नेशनल अवार्डले सम्मान जनाइसकेको छ। उनले 40,000 भन्दा बढ़ी विभिन्न भारतीय भाषाका गीतहरू रेकर्ड गरेका छन्। उनले 4 भाषाहरूको निम्ति राष्ट्रिय फिल्म पुरस्कार प्राप्त गरेका छन्, साथै फिल्मफेयर पुरस्कारहरू पनि। उनी नागरिक सम्मानहरूले पनि सम्मानित छन्, जस्तै पद्मश्री र पद्मभूषण। 2016 भारतको 47 अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सेन्टिनेरी अवार्ड फर इण्डियन फिल्म पर्सनालिटीले सम्मान जनाएको छ। बालासुब्रमण्यमले पार्श्व गायकको रूपमा करियरको शुरूआत 15 डिसेम्बर 1966 श्री श्री मर्यादा रमन्नाबाट गरेका हुन्। उनले एक दिनमा 21 कन्नड़ गीत, एक दिनमै तमिलको 19 गीत र एक दिनमै 16 हिन्दी गीत रेकर्ड गरेर यो आश्चर्य रेकर्ड आफ्नो नाम गरेका छन्। उनी भन्ने गर्थे, म दिनमा 15-20 गीत रेकर्ड गर्ने गर्थे, तर केवल आनन्द मिलिन्दको लागि, अनि फेरि त्यही दिन चेन्नई फर्केर आउने गर्थे। बालासुब्रमण्यम र इलैया राजाको साथ इलैया राजा सिने जगतमा प्रवेश गर्न अघिदेखि नै थियो। उनले हिन्दी फिल्म एक दुजे के लिएको निम्ति पनि पुरूष पार्श्व गायकको राष्ट्रिय फिल्म पुरस्कार प्राप्त गरेका छन्। 1989 आएको फिल्म मैंने प्यार कियामा पनि गीत गाए र सुपरहिट बन्यो र फिल्मफेयर अवार्ड पनि प्राप्त गरेका छन्। यसपछिका दशकसम्म उनले रूमानी गीतहरू गाए, यसमा एक हो हम आपके है कौनको दिदी तेरा देवर दिवाना, जुन गीत लता मंगेशकरसँग गाएका छन् र धेरै सफल पनि भएको थियो। हालैको कुरा गर्दा 2013 फिल्म चेन्नई एक्सप्रेसको टाइटल सङ गाएका छन्। अब कुरा गरौं उनका केही सफल हिन्दी गीतहरूको। आज शाम होने आई, बहुत प्यार करते है, दिल दीवाना, बिन सजना के, हम बने तुम बने, मेरे रंग में रंगने वाली, इत्यादि हामी सम्झन सक्छौ।
2: हजुर श्रोता, एसपी बालासुब्रमण्यमले निकै नै लोकप्रिय गीतहरू गाए, जसलाई हामी आज पनि सुन्न गुनगुनाउन मन पराउँछौ। तर सुमधुर आवाजका धनी एसपी बालासुब्रमण्यमको सांगीतिक यात्राको अन्त भयो 2020 दिन 5 अगस्त 2020 दिन एसपी बालासुब्रमण्यम कोरोना संक्रमित भएका थिए र यसै संक्रमणले गर्दा 26 सेप्टेम्बर 2020 दिन 74 उमेरमा उहाँको मृत्यु भयो। संगीत क्षेत्रमा उहाँले दिनुभएको योगदानलाई सम्मान गर्न भनी वर्ष 2021 भारत सरकारले उहाँलाई मरणोपरान्त पद्म विभूषणले सम्मानित गरेको थियो। आज एसपी बालासुब्रमण्यम हामी बीच नभए तापनि उहाँले गाउनु भएको गीतहरूले उहाँ सदैव संगीत प्रेमीहरू बीच बाँचिरहनुहुनेछ। आज एसपी बालासुब्रमण्यमको जन्म जयन्ती सम्झना गर्न चाहन्छौ उहाँलाई उहाँद्वारा गाइएको यो गीतबाट।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता। अब हामी विश्वमा विगतमा के कस्ता घटनाहरू घटे त्यसबारे छोटो जानकारी हामी राख्न चाहन्छौं। 1917 प्रथम पल्ट आजको दिन पोलिजर प्राइजेस प्रदान गरिएको थियो र लौरा ई रिचर्ड्स, एमएच इलियट, जिन जुल्स जोसारड लगायत हर्बर्ट बिसपलाई यो पुरस्कार प्रदान गरिएको थियो। 1928 आजको दिन रिपब्लिक अफ चाइनाका राष्ट्रपति ज्याङ जोलिनको हत्या भएको थियो। 1989 आजको दिन आयतुल्ला रोहल्ला खुमेनीको मृत्युपछि अली खुमेनी इस्लामिक रिपब्लिक अफ इरानका सुप्रिम लिडर बनेका थिए।
1: 1997 दूरसंचार उपग्रह इन्साट 2D कक्षमा पुगेको थियो।
0: 1989 कुरा गर्दा आजको दिन बेजिङको टाइनामेन स्क्वायरमा भएको विरोध प्रदर्शनीमा पीपल्स लिबरेशन आर्मीको गोलीबारीमा परेर 241 जना मानिसहरूको मृत्यु भएको थियो र आजको दिनलाई विश्वका कतिपय देशहरूमा यो दुर्घटनामा परेर मर्नेहरूको सम्झना गर्दै एउटा दिवसको रूपमा पालन गर्ने गरेको छ।
1: 2003 डोमिनिक गणराज्यको 18 वर्षीय सुन्दरी एमिलिया वेगा मिस युनिभर्स 2003 बनेकी थिइन्। 2015 घानाको एक पेट्रोल पम्पमा आगो लागेको कारण 200 भन्दा अधिक मानिसहरूको मृत्यु भएको थियो।
0: हजुर, उसै गरी 2016 आजको दिन 115 वुमन्स फ्रेन्च ओपनमा सेरिना विलियम्सलाई हराएर गार्बिना मुगुरुजा विजयी बनेकी थिइन् र मुगुरुजाको यो प्रथम ग्रान्ड स्लाम टाइटल थियो। यसै गरी वर्ष 2019 आजको दिन ब्राजिलियन स्पेस रिसर्च इन्स्टिच्युटले यो कुराको उल्लेख गरेको थियो कि 30 दिनभित्रमा प्राय 740 वर्ग किलोमिटर ब्राजिलको एमाजोन फरेस्टको जंगल फाँडिएको थियो, जो यो दशकै सबैभन्दा वृहत र चाँडो भएको जंगलको कटाई या त भनौं डिफरेस्टेशन थियो। यसरी नै वर्ष 2019 आजको दिन जापानमा हाई हिल्स लगाएर कार्यालय जान पर्ने अनिवार्यताको विरोधमा #KU2 को नाममा एउटा आन्दोलन चलेको थियो। 4 जुन 2021 दिन भारतका गुजरात कोअपरेटिभ मिल्क मार्केटिङ फेडरेशन लिमिटेड, जसले अमूलको उत्पादन बेच्ने गर्छ, यस कम्पनीका म्यानेजिङ डाइरेक्टर आरएस सोधीलाई इन्टरनेशनल डायरी फेडरेशन अर्थात आईडीएफ को बोर्डमा समावेश गरेको थियो। हजुर श्रोता, यी त भए देश विदेशमा आजको दिन घटेका केही घटनाहरूबारे छोटो जानकारी। अब फेरि हामी कुरा गर्न चाहन्छौ जन्मबारे नै, किनभने आजको दिन जन्म भएको छ एक बौद्ध भिक्षुनी साथै एक गायिका जसले चाहिँ नेपाली सुगम संगीतमा आध्यात्मिक गीतहरू पनि थप्नु भएको छ र उहाँको जन्मदिन परेको छ आज र उहाँबारे छोटो जानकारी हामी राख्न चाहन्छौं।

हजुर, 1971 चार जून अर्थात आजकै दिन जन्म भएको अनि छोइङ डोल्माको। उनले गाएको फूलको आँखामा फूलै संसार भने बोलको गीत निकै चर्चित गीत हो। यिनले आर्यतारा स्कूल सञ्चालन गरेकी छिन् जहाँ उनी अनाथ नानीहरूलाई पढाउँछिन्। सन् 1971 जन्मिएकी छोइङ डोल्मा एक बौद्ध धर्म मान्ने आनी हुन्, त्यसैले उनलाई आनी छोइङ डोल्मा भनेर चिनिन्छ। सामान्यत आनी र लामाहरू सामान्य व्यक्तिको जीवनभन्दा केही फरक रहने गर्दछन्, तर आफ्नो सांस्कृतिक र धार्मिक महत्वलाई राख्दै नेपाली सांगीतिक क्षेत्रमा उदाएकी एक फरक पृष्ठभूमिकी गायिका हुन् आनी छोइङ डोल्मा। उनलाई नेपालीले मात्रै नभएर पूरै संसारका बौद्ध अनुयायीहरूले चिनेका छन्। उनले विशेषत धार्मिक भजन गाउने गरेकी छिन्। वर्षसम्म उनलाई गुम्बामै बौद्ध भजनका ज्ञाताले संगीतको तालिम दिएका थिए। सन् 1984 अंग्रेजी गीतारवादक स्टिभ टिबेटसले गुम्बा अवलोकनका लागि आउँदा आनी छोइङबाट प्रभावित भएर दुईवटा एल्बम समेत रेकर्ड गराएका थिए। तिब्बतीयन संगीत रहेको छो र सेल्वा नाम गरेका दुई एल्बमलाई समीक्षकहरूले निकै प्रशंसा समेत गरेका थिए। तिब्बत भन्दा बाहिर रहेर पनि त्यहाँको संगीतको प्रबन्धन गर्ने मध्ये आनी छोइङ पनि एक हुन्। हजुर, आज आनी छोइङ डोल्माको जन्मदिनमा उनलाई शुभकामना दिँदै उनकै एक चर्चित गीत सुनाउन लागेका छौं।

0: श्रोता, योगको विशेषता बारे जानकारी गराउने क्रममा हामीले बितेको हप्ता महिलाहरूमा योगले पुर्याउने लाभ बारे जानकारी गराएका थियौं भने आज हामी जानकारी गराउनेछौ योगले कसरी स्ट्रेस, हाइपरटेन्सन र मोटोपन जस्तो समस्याको उन्मूलनमा महत्वपूर्ण भूमिका निभाउन सक्छ र यस विषयमाथि जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ योग प्रशिक्षक जगन्नाथ निरौलाज्यू। स्वागत छ प्रणाम सिक्किम कार्यक्रममा।
1: हजुर नमस्कार।
0: अब समस्याहरूकै कुरा गरौँ है जगन्नाथ सर, बढ्दै गरेको समस्या र स्ट्रेस भयो, हाइपरटेन्सन, डायबिटिजको छ, मोटोपनको छ है, यस्तो समस्याहरूको समाधान के योगमा छ?
1: यसको निर्मूल चाहिँ हामी भन्न सक्दिनौ।
0: हजुर,
1: निर्मूलै चाहिँ गर्न सक्दिनौ, तर यसको समाधान यसलाई एउटा लेभलमा ल्याउने चाहिँ हाम्रो योगामा छ। अब स्ट्रेस भन्नुभयो तपाईँले, अहिलेको दैनिक जीवनमा सबैलाई स्ट्रेस छ, स्ट्रेस नभएको व्यक्ति छैन। कसैलाई 10% होला, कसैलाई 20% होला, कसैलाई 2% होला, कसैलाई 50% पनि स्ट्रेस छ। अनि हामी अहिलेको यो रफ्तारमा चाहिँ हामी स्ट्रेस चाहिँ सहनै सक्दैनौँ। पहिलाको व्यक्तिहरूले चाहिँ अब कति पनि टेन्सनहरू, स्ट्रेसहरू लिन सक्थे, दबाउन सक्थे र साधना गर्न सक्थे, हामी अहिले सक्दैनौँ। त्यसले गर्दा यो स्ट्रेस भयो, यो डायबिटिज भयो होइन, यो हाइपरटेन्सनहरू भयो, यिनीहरूका लागि पनि योगाहरू छ, योगा आसनहरू छ, प्राणायामहरू छ, जसको द्वारा हामी दैनिक गर्यौँ भनेदेखि, दैनिक यसको अभ्यास गर्यौँ भनेदेखि त्यसलाई कन्ट्रोल गर्न सक्छ।
0: पहिला स्ट्रेसको बारेमा सोच्छु, कुन चाहिँ आसन तपाईँ हाम्रो श्रोताहरूलाई भन्नुहुन्छ गर्नुपर्ने हुन्छ, प्राणायाम के कस्तो भन्नुहुन्छ स्ट्रेसको लागि भन्दा?
1: अब स्ट्रेसको लागि हामीले गर्नु पर्दाखेरि चाहिँ हामीले जस्तै सूर्य नमस्कार हामी गर्न सक्छौँ, सर्वाङ्गासन गर्न सक्छौँ, सक्नेले शीर्षासन गर्न सक्छ होइन। अनि प्राणायाममा त तपाईँले अनुलोम विलोम प्राणायाम, भस्त्रिका प्राणायाम, अनि तपाईँले भ्रामरी प्राणायाम, यी प्राणायामहरू अनि यसका साथ साथमा हामीले ध्यान मेडिटेसन चाहिँ हामीले दैनिक रूपमा
0: गर्नुपर्ने। हाइपरटेन्सनको लागि,
1: हाइपरटेन्सनको लागि पनि हामीले धेरैवटा आसनहरू गर्न सक्छौँ, तर यो हाइपरटेन्सनको लागि चाहिँ अब व्यक्तिलाई पहिला हेर्नुपर्छ
0: उसको
1: कन्डिसन कस्तो छ। जस्तै ताडासनहरू हामीले गराउन त सक्छौँ
0: होइन,
1: त्यहाँदेखि तपाईँले मैले भने भुजङ्गासनहरू भए होइन, मकरासन भरे, सभासनहरू भए, यी आसनहरू हामी गराउन सक्छौँ। साथसाथमा अनुलोम विलोम प्राणायाम भए, अनि भस्त्रिका प्राणायाम भए, कपालभाती चाहिँ हामी गराउन सक्दैनौँ। त्यहाँदेखि भ्रामरी प्राणायाम, मेडिटेसनहरू हामी गर्न सक्छौँ, तर हाइपरटेन्सनको व्यक्ति र हार्टको प्रब्लम्स भएको व्यक्तिलाई एकखेप हेरेर मात्रै हामी कुन कुन आसना गर्नुपर्छ भन्न सकिन्छ। सोझै अब मैले यहाँ जति पनि आसन भने उहाँहरूलाई लाग्ला नलाग्ला, त्यसले गर्दाखेरि उहाँहरूले चाहिँ एकखेप सम्पर्क गरेर आसन गरेको चाहिँ ठिक
0: होला। हजुर हजुर। अब यसै गरी अब मोटोपनका पनि शिकारहरू बेसी भइरहेका छन्, मोटोपनलाई चाहिँ कसरी योगले,
1: मोटापनको लागि पनि धेरैवटा आसना छन्। अब हेर्नुहोस्, मोटापनको लागि भनेर एउटा व्यक्तिलाई योग गर्नु भन्न पनि सक्दिनँ, किनभने मैले अघि भनिहालेँ मोटापनको साथ साथमा त्यो व्यक्तिलाई हाइपरटेन्सन
0: पनि हुन सक्छ। हजुर,
1: त्यो व्यक्तिलाई मधुमेह,
0: डायबिटिज
1: पनि हुन सक्छ।
0: हजुर
1: हजुर। बीच बीचमा अब के छ अरू उसको शारीरिक समस्याहरू, अरू शान्तिना समस्याहरू छन्, त्यो समस्यालाई एकखेप चाहिँ देखाएर परामर्श गरेर चाहिँ उहाँ गर्न सक्नुहुन्छ। अब यसै चाहिँ केही छैन उहाँहरूले भन्दाखेरि चाहिँ सूर्य नमस्कार उहाँहरूले प्र्याक्टिस गरेको डेली गर्नुभएको राम्रो।
0: श्रोता, यो थियो स्ट्रेस, हाइपरटेन्सन, मोटोपन जस्तो समस्याको उन्मूलनमा योगको भूमिका बारे जानकारी। अर्को हप्ता हामी योगका अन्य विशेषताहरू लिएर उपस्थित हुनेछौं।

श्रोता हजुरलाई छुट्टिने बेला भएको छ। भोलि बिहान फेरि भोलि पालन गरिने विभिन्न दिवससितै भोलिको दिन विगतमा घटेका घटनाहरूबारे जानकारी दिएर तपाईँहरू समक्ष आउनेछौ। हवस्, आजलाई बिदा चाहन्छौ। नमस्कार।

0: हजुर, यस्तो गल्ती कहिले नगर्नुहोस्। एचआईभी एड्सदेखि टाढा रहनुहोस्।
1: अधिक जानकारीको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
0: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहित बजारी।
2: श्रोता, हामीलाई जीवनमा कोही पनि मान्छेको प्रभाव काहीँ न काहीँ परेको हुन्छ। कसैले सँगै साथ दिएर जान्छन् भने कसैले आधा बीचमै आफूलाई छाडेर जान्छन्। जसले जीवनलाई केही अघि बढ्न समस्या त निम्त्याउँछ तर त्यसले जीवनमा जिउन पनि सिकाउँछ। यसैले श्रोता, हामीले समस्याहरूलाई त्यसको चुनौतीहरूलाई सामना गरेर अघि बढ्न सक्यौं भने हामी जीवनमा अवश्य सफल बन्छौ भन्दै कार्यक्रम गीतिमाला अन्तर्गत यो अघिल्लो गीत सुनाउँदैछौ कलाकार अनुपमा प्रधानकै स्वरमा।

श्रोता यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धित एक सूचना। आगामी 5 तारीक जून 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम, जसको विषय रहनेछ पर्यटन विकासमा सिक्किम सरकारको पहल। यसबारे जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम सरकारका पर्यटन विकास निगमका अध्यक्ष श्री लोकेन्द्र रसाइली। र यस विषयमाथि श्रोताहरूको कुनै प्रश्न वा जिज्ञासा भए यहाँहरूले हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220111 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 5 तारीक जून 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर रहेको छ 0359220111। सुन्दै हुनुहुन्थ्यो सूचना पूरा भयो। श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट कार्यक्रम गीतिमाला अन्तर्गत आधुनिक नेपाली गीतहरू। श्रोता, खुशी भनेको आफूले चाहेको सबै प्राप्त गर्नु होइन, यो त आफूसँग भएका सबै कुराको आनन्द लिनु हो। त्यसैकारण हामीमा जे छ हामीले त्यही कुरालाई आनन्द लिएर अघि बढ़ौं भन्दै कार्यक्रम गीतिमाला अन्तर्गत यो अघिल्लो गीत सुनाउँदैछौ कलाकार पवन राई नामदुङको स्वरमा।

श्रोताहरूले यो गीत सुन्दै हुनुहुन्थ्यो कलाकार पवन राई नामदुङको स्वरमा। त हस्त श्रोता कलाकार अनुपमा प्रधान अनि पवन राई नामदुङको स्वरमा रहेका यिनै आधुनिक नेपाली गीतहरूसँगै आजको हाम्रो गीतिमाला कार्यक्रम यही पूरा हुन्छ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ। श्रोता, समय बिहानको 9 बज्ने लागेको छ। अबको केही क्षणमा हामी यहाँलाई सुनाउनेछौ आजका मुख्य समाचार।

युवा आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजका मुख्य समाचार। सिक्किम उच्च न्यायालयले बुधबार न्यायमूर्ति मीनाक्षी मदन राईलाई पटना उच्च न्यायालयको मुख्य न्यायाधीशमा नियुक्त गरिएको अवसरमा सम्मान स्वरूप पुल कोर्ट रेफरेन्स आयोजना गर्यो। गेजिङ जिल्लाको ब्लक प्रशासनिक केन्द्र योक्समले 11 मईदेखि 2 जूनसम्म 5 ग्राम पंचायत इकाईहरूमा आधिकारिक भ्रमण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्यो। ब्लक विकास अधिकारीको नेतृत्वमा विभिन्न विभागका अधिकारीहरूले ग्रामीण विकास गतिविधि, सरकारी योजना, ठोस फोहोर व्यवस्थापन नियम 2026, सामाजिक कल्याण योजना तथा प्रशासनिक जिम्मेवारी बारे जानकारी दिएका थिए। उत्तर पूर्व परिषदको 73 पूर्ण अधिवेशन आज 4 जून 2026 मेघालयको शिलङमा आयोजना हुने भएको छ। परिषदका अध्यक्ष तथा केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा हुने उक्त अधिवेशनमा डोनर मन्त्री तथा एनईसीका उपाध्यक्ष साथै उत्तर पूर्वका 8 राज्यका राज्यपाल तथा मुख्यमन्त्री, परिषदका सदस्यहरू तथा केन्द्र र राज्य सरकारका वरिष्ठ अधिकारीहरूको सहभागिता रहनेछ। हिजो एक कार्यक्रमबीच जनरल सेन्ट्रल लाइफ इन्सुरेन्सले सिक्किममा आकस्मिक स्वास्थ्य सेवा बलियो बनाउन सोचेगाङ स्थित एसटीएनएम अस्पताललाई 2 अत्याधुनिक लाइफ सपोर्ट एम्बुलेन्स प्रदान गरेको छ। पाकिम जिल्लाका अतिरिक्त जिल्लापाल मुख्यालय सविन्द्र राईको नेतृत्वमा जिल्ला स्तरीय अनुगमन समितिले हिजो रंगली स्थित जीआई हाइड्रो प्राइवेट लिमिटेडमा 2 निरीक्षण कार्यक्रम सम्पन्न गर्यो। आकाशवाणी गान्तोकबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार पूरा भयो।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, समय बिहानको 9:03 भइसकेको छ। त हामी यहाँहरूमाझ लिएर उपस्थित भइसकेका छौं कार्यक्रम चित्रांजली अन्तर्गत पुराना हिन्दी चलचित्रका गीतहरू। त आउनु श्रोता, कार्यक्रमको यो पहिलो गीत सुनौ। कलाकार उदित नारायण अनि अलका याग्निकको स्वरमा चलचित्र हम आपके दिल में रहते हैं बाटा।

श्रोताहरूलाई हामी आकाशवाणीको गान्तोक केन्द्रबाट सुनाइरहेका छौं कार्यक्रम चित्रांजली अन्तर्गत पुराना हिन्दी चलचित्रका गीतहरू। त आउनु श्रोता, यसै क्रममा यो अघिल्लो गीत सुनौ। कलाकार अनुराधा पौडेल अनि कुमार सानुको स्वरमा चलचित्र दिल है कि मानता नहीं बाट।

श्रोता यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धित एक सूचना। आगामी 5 तारीक जून 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौं लाइभ फोन इन कार्यक्रम, जसको विषय रहनेछ पर्यटन विकासमा सिक्किम सरकारको पहल। यसबारे जानकारी दिन भनी हाम्रो स्टूडियोमा उपस्थित रहनुहुनेछ सिक्किम सरकारका पर्यटन विकास निगमका अध्यक्ष श्री लोकेन्द्र रसाईले, र यस विषयमाथि श्रोताहरूको कुनै जिज्ञासा वा प्रश्न भए यहाँहरूले हाम्रो स्टूडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 5 तारीक जून 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर रहेको छ 03592201171। सुन्दै हुनुहुन्थ्यो सूचना पूरा भयो। हामी श्रोताहरूलाई आकाशवाणीको गान्तोक केन्द्रबाट सुनाइरहेका छौं कार्यक्रम चित्रांजली अन्तर्गत पुराना हिन्दी चलचित्रका गीतहरू। यसै क्रममा श्रोता आउनुहोस् यो अघिल्लो गीत सुनौ चलचित्र अनारीबाट कलाकार उदित नारायणको स्वरमा।

श्रोता आउनुहोस् यो अघिल्लो गीत सुनौ चलचित्र मुन्नाबाई एमबीबीएसबाट कलाकार श्रेया घोषाल अनि विनोद राठौड़को स्वरमा।

श्रोतालाई हामी आकाशवाणीको गान्तोक केन्द्रबाट सुनाइरहेका छौं कार्यक्रम चित्रांजलि अन्तर्गत पुराना हिन्दी चलचित्रका गीतहरू। यसै क्रममा आउनु श्रोता यो अघिल्लो गीत सुनौ, चलचित्र च्याम्पियनबाट कलाकार अभिजित अनि कविता कृष्णमूर्तिको स्वरमा।

कार्यक्रम चित्रांजलि अन्तर्गत पुराना हिन्दी चलचित्रका गीतहरू सुनाउने क्रममा श्रोतामाझ आजको कार्यक्रमको यो अन्तिम गीत सुनाउँदैछौ। चलचित्र डोली सजाके रखनाबाट कलाकार बाबुल सुप्रियो अनि श्रीनिवासको स्वरमा।

हस्तश्रोता चलचित्र डोली सजाके रखनाबाट कलाकार बाबुल सुप्रिय अनि श्रीनिवासको स्वरमा रहेको यसै गीतसँगै आजको हाम्रो पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रअञ्जली यहीँ पूरा हुन्छ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, समय बिहानको 10 बज्ने लागेको छ। अबको केही क्षणमा हामी यहाँलाई सुनाउनेछौ यस केन्द्रका मुख्य समाचार।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजका मुख्य समाचार। सिक्किम उच्च न्यायालयले बुधबार न्यायमूर्ति मीनाक्षी मदन राईलाई पटना उच्च न्यायालयको मुख्य न्यायाधीशमा नियुक्त गरिएको अवसरमा सम्मान स्वरूप पुल कोर्ट रिफरेन्स आयोजना गर्यो। गेजिङ जिल्लाको ब्लक प्रशासनिक केन्द्र योक्समले 11 मईदेखि दुई जूनसम्म पाँचवटै ग्राम पंचायत इकाईहरूमा आधिकारिक भ्रमण तथा सचेतनामूलक कार्यक्रम संचालन गर्यो। ब्लक विकास अधिकारीको नेतृत्वमा विभिन्न विभागका अधिकारीहरूले ग्रामीण विकास गतिविधि, सरकारी योजना, ठोस फोहोर व्यवस्थापन नियम 2026, सामाजिक कल्याण योजना तथा प्रशासनिक जिम्मेवारी बारे जानकारी दिएका थिए। उत्तर पूर्व परिषदको 73 पूर्ण अधिवेशन आज 4 जून 2026 मेघालयको शिलङमा आयोजना हुने भएको छ। परिषदका अध्यक्ष तथा केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा हुने उक्त अधिवेशनमा डोनर मन्त्री तथा एनईसीका उपाध्यक्ष साथै उत्तर पूर्वका 8 राज्यका राज्यपाल तथा मुख्यमन्त्री परिषदका सदस्यहरू तथा केन्द्र र राज्य सरकारका वरिष्ठ अधिकारीहरूको सहभागिता रहनेछ। हिजो एक कार्यक्रमबीच जनरल सेन्ट्रल लाइफ इन्सुरेन्सले सिक्किममा आकस्मिक स्वास्थ्य सेवा बलियो बनाउन सुचिकाङ स्थित एसटीएनएम अस्पताललाई 2 अत्याधुनिक लाइफ सपोर्ट एम्बुलेन्स प्रदान गरेको छ। पाक्योङ जिल्लाका अतिरिक्त जिल्लापाल मुख्यालय श्री सविन्द्र राईको नेतृत्वमा जिल्ला स्तरीय अनुगमन समितिले हिजो रंगली स्थित जीआई हाइड्रो प्राइवेट लिमिटेडमा द्विमासिक निरीक्षण कार्यक्रम सम्पन्न गर्यो। आकाशवाणी गान्तोकबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार पूरा भयो।

कार्यक्रम ताजेतरानी अन्तर्गत नयाँ हिन्दी चलचित्रका गीतहरू सुनाएर श्रोताहरूलाई मनोरञ्जन गराउने क्रममा यो अघिल्लो गीत सुनाउन लागिरहेका छौं। चलचित्र पुष्पा टू द रूलबाट कलाकार जावेद अली अनि मधुवन्ती बाक्षीको स्वरमा।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आ आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध

0: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ECINET एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
0: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: यो छोटो जानकारी पछि कार्यक्रममा पुनः स्वागत जनाउँदै श्रोतामाझ यो अघिल्लो गीत राख्दैछौ। चलचित्र बतला हाउसबाट कलाकार रोचक कोहली अनि नवराज हंसको स्वरमा।

श्रोता यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धित एक सूचना। आगामी 5 तारीख जून 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम, जसको विषय रहनेछ पर्यटन विकासमा सिक्किम सरकारको पहल। यसबारे जानकारी दिन भने हाम्रो स्टूडियोमा उपस्थित रहनुहुनेछ सिक्किम सरकारका पर्यटन विकास निगमका अध्यक्ष श्री लोकेन्द्र रसाईले। र श्रोताहरूको यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए यहाँहरूले सोझै हाम्रो स्टूडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 5 तारीख जून 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर रहेको छ 03592201171। सुन्दै हुनुहुन्थ्यो सूचना पूरा भयो। हामी श्रोताहरूलाई आकाशवाणीको गान्तोक केन्द्रबाट सुनाइरहेका छौं कार्यक्रम ताजे तराने अन्तर्गत विभिन्न नयाँ हिन्दी चलचित्रका गीतहरू। श्रोता, यसै क्रममा कार्यक्रमको यो अघिल्लो गीत सुनौ चलचित्र जिमीबाट कलाकार देवोजितको स्वरमा।

श्रोता कार्यक्रम ताजे तनाने अन्तर्गत नयाँ हिन्दी चलचित्रका गीतहरू सुनाउने क्रममा श्रोतामाझ कार्यक्रमको यो अन्तिम गीत राख्दैछौ चलचित्र तुम मिलेबाट कलाकार नीरज श्रीधरको स्वरमा।

हस्तश्रोता चलचित्र तुम मिलेबाट कलाकार नीरज श्रीधरको स्वरमा रहेको यसै गीतसँगै आजको हाम्रो नयाँ हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजे तारानी यही पूरा हुन्छ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, समय बिहानको 10:30 भइसकेको छ। अब उसो हामी यहाँलाई आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ एफएम गोल्ड दिल्लीका कार्यक्रमहरू।

0: कार्यक्रम नारी संसार सुनिरहनु भएका सम्पूर्ण रेडियो प्रेमी श्रोतागणमा हार्दिक स्वागत साथै न्यानो अभिवादन र श्रोता कार्यक्रम नारी संसार अन्तर्गत आज मैले पुनः यहाँ लिएर उपस्थित भएको छु। स्वरोजगार नारी श्रृंखला अन्तर्गत एक स्वरोजगार नारीलाई जो हुनुहुन्छ तिमीतारको साउथ सिक्किम निवासी श्रीमती पदममाया तामाङज्यू त आउनुहोस् उहाँसँग कुराकानी गरौं र उहाँले कस्तो खालको स्वरोजगार सञ्चालन गर्दै आउनु भएको छ, यो सञ्चालन गर्नुभएको कति भयो र स्वरोजगार सञ्चालन गर्ने क्रममा उहाँले भोग्नु परेका अप्ठ्याराहरू र त्यस अप्ठ्याराबाट उहाँले कसरी समाधान खोज्नुभयो भन्ने जस्ता विभिन्न विषयमा कुराकानी गरौं र आशा साँचेको छु आजको हाम्रो यस कुराकानीलाई सुनेर हाम्रा स्वरोजगार गर्न चाहने र स्वरोजगार गर्दै आउनुभएका दिदीबहिनीहरूलाई धेरै सहायता पुग्नेछ। त आउनुहोस् कार्यक्रमको सुरुवात गरौं। सर्वप्रथम यहाँ हाम्रो कार्यक्रममा स्वागत छ।
1: नमस्ते हजुरलाई पनि। है, म पदममाया तामाङ तिमीतारको निवासी अनि आज मलाई आकाशवाणी गान्तोक रेडियोमा बोलाउनु भएको थियो र म यहाँ आइपुगेको छु।
0: र यहाँले स्वरोजगारको रूपमा चाहिँ के गर्दै आउनु भएको छ?
1: म चाहिँ अहिले फूलको नर्सरी गर्दैछु अन्त त्यसबाटै अब बेचबिखन र मेरो खानपान अहिले त्यसबाटै हुँदैछ।
0: हजुर, तपाईँले नर्सरी सुरु गर्नुभएको चाहिँ कति भयो?
1: नर्सरी सुरु गरेको लगभग दुई वर्ष जस्तो भयो तर धेरै राम्रो हुँदैछ अहिले चाहिँ।
0: र तपाईँलाई यो नर्सरी सुरु गर्ने एउटा आइडिया चाहिँ कसरी आयो?
1: मलाई चाहिँ यो आइडिया चाहिँ अब अरूले नै बेचेको देख्दाखेरि अब है अलिकति सबैजनाले किनेको अहिले चाहिँ बेसी फूल मन पराउँछ नि त मान्छेले, त्यसले गर्दाखेरि चाहिँ मैले फूल यसो विचार लगाए बुद्धि लगाए अन्त सबैजनाले किनेको देख्दाखेरि चाहिँ फूलै बेच्नु पर्ने रहेछ, फूलमा अलिक राम्रो इन्कम हुने रहेछ जस्तो लागेर चाहिँ मैले त्यहाँबाट सुरु गरे।
0: र सुरु चाहिँ कसरी गर्नुभयो?
1: सुरु चाहिँ अब फर्स्टमा चाहिँ अलिक पैसा रुपियाँ थिएन हो, त्यहाँदेखि नर्सरीको प्लास्टिक अलिक महँगो पर्दो रहेछ अन्त मैले नर्सरीको प्लास्टिक चाहिँ 6000 ल्याएर चाहिँ अन्त पडिङ हाम्रोतिर चाहिँ पडिङ एकदमै बेसी पाउँछ, पडिङ लगाएरै बनाएको छु अहिले चाहिँ। अब किनभने फर्स्टमा त अलिकति साह्रो पर्छ पैसा रुपियाँ निकाल्नु, त्यसले गर्दा प्लास्टिक त किन्नै पर्यो अन्त पडिङ चाहिँ हाम्रो घरबारीतिरै पाइहाल्छ त्यसले गर्दा त्यसमा बनाएको छु अहिले चाहिँ।
0: तपाईँलाई जब अलिकति विचार आयो म पनि नर्सरी गर्नु पर्यो भनेर अनि कोसँग सरसल्लाहहरू गर्नुभयो कि आफैले डिसाइड गर्नुभयो कि कसरी?
1: मैले चाहिँ अरूसँग सल्लाह गर्ने साह्रै गर्दिनँ, म चाहिँ बेसी जस्तो अब है अर्काको हेर्छु, हेरेर त्यहाँदेखि आफै बुढाबुढी सल्लाह गर्छु, त्यहाँदेखि यसो यो काम गर्दाखेरि कस्तो होला भनेर अलिकति युट्युबतिर नै हेर्छु फुलमा कस्तो हुँदोरहेछ के हुँदो रहेछ भनेर, त्यो हेरेर चाहिँ त्यहाँदेखि त्यतिकै आफै आफ्नै आइडियाले गरेको मैले चाहिँ।
0: र यहाँले सुरु गर्दा चाहिँ सबैभन्दा पहिला चाहिँ कुन प्रजातिको अथवा कुन टाइप्सको फुलहरू चाहिँ लगाउनु भएन?
1: मैले सुरु गर्दाखेरि चाहिँ गोदावरीको एकदमै चल्ती थियो अन्त मैले त्यो टाइममा चाहिँ गोदावरी लगाए, गोदावरीमा मेरो राम्रै भयो, इन्कम पनि एकदम राम्रो, गोदावरी चलिहाल्दो रहेछ अन्त राम्रो चले पनि बिक्रिने चाहिँ मेरो 20-30 पनि बिक्रियो, किनभने अलिकति हाइट आयो कतिवटामा, अब रोपेको भरिमा सबै पनि चल्दैन नि, कतिवटा त अब बिक्रिन्छ है, अन्त गोदावरी चाहिँ एकदमै राम्रो चल्यो त्यो टाइममा, गोदावरीको सिजन थियो, सयपत्रीको सिजन थियो होइन, अन्त अहिले चाहिँ मैले जेरिनियम बेसी लगाएको छु किनभने अहिले जेरिनियम एकदम चल्ती छ सिक्किममा हो, सिक्किममा पनि बाहिरी पनि जता हेरेँ त्यतै जेरिनियमै मात्रै छ नि त, त्यसले गर्दा मैले जेरिनियम चाहिँ एकदम बेसी लगाएको छु।
0: र यो गोदावरीमा पनि धेरै टाइप्सको गोदावरी हुन्छ नि त?
1: हजुर, धेरै टाइपको हुन्छ गोदावरीहरू। मैले चाहिँ सानो खालके पम्पममा लगाएको थिएँ, ज्यादा ठुलो खालके चाहिँ लगाइन, सानो चाहिँ मलाई सानो फेरि पुरा मनपर्छ, फेरि बिक्री हुँदा पनि सानो छिटो हुन्छ नि बिक्री। हजुर, त्यसले गर्दा सानो बेसी लगाउँछु।
0: र यहाँहरूले त्यो गोदावरीको बिउ बिजनहरू चाहिँ कहाँबाट ल्याउनुहुन्छ?
1: बिउ बिजन मैले चाहिँ तल डाँडा गाउँमा पाउँथ्यो, फर्स्टमा त अब टाढोबाट किन्नु सक्दैन अन्त त्यही डाँडा गाउँबाट ल्याएँ मैले चाहिँ, 4 रुपियाँ गोटा 5 रुपियाँ गोटा महँगो पर्छ, कति 3500 रुपियाँ गोटा पर्छ।
0: होइन, त्यो बिउ नै ल्याउनुहुन्थ्यो कि बिरुवा ल्याउनु?
1: होइन होइन, कटिङ राखेको हुन्छ कि? हजुर, त्यो कटिङ ल्याउँछु, त्यही कटिङ ल्यायो अन्त आफूले रोप्यो। हजुर, त्यो गोदावरीलाई चाहिँ तर अलिकति स्याहार चाहिँ हुनुपर्छ किनभने जति उम्रे त्यति टुप्पा मचाउनु पर्छ अन्त एउटा दबाई लाउनु पर्छ हो साप भने, साप लगायो भने चाहिँ हाम्रो फङ्गसहरू लाग्दैन, अब मल जंगली मल भयो माटो त्यहाँदेखि पर्लाइट पनि हुन्छ, बर्खाको टाइममा चाहिँ पर्लाइट लाउनै पर्छ, त्योहरू लगायो भने चाहिँ फुल एकदम राम्रो हुन्छ।
0: पर्लाइट भनेको चाहिँ?
1: पर्लाइट भनेको चाहिँ एउटा बजारमा पाउँछ, सेतो सेतो खालके हुन्छ, हल्का हुन्छ त्यो चाहिँ हो, त्यो चाहिँ त्यसले चाहिँ पानीहरू सोस्याउँदो रहेछ हौ, अब किराहरू पर्नु दिँदैन रहेछ, अन्त साप भन्ने हुन्छ एउटा दबाई चाहिँ फुलमा लाउने दबाई, त्यो पनि लगाउनु पर्छ, त्यसले चाहिँ फङ्गसहरू लाग्दैन किनभने अब त यो जुन जुलाईतिर त पुरा हुसी लाग्छ नि त हाम्रो जग्गामा, हुसी लाग्दाखेरि चाहिँ फङ्गस लाग्न दिँदैन त्यसलाई, त्यस्तो हुन्छ।
0: अनि त्यो फुलहरूमा लगाउने मल त त्यो गाईको मलहरू लगाउनु हुँदैन नि त है? तपाईँले अर्कै खालको मल?
1: होइन, म चाहिँ गाईको मलमै रोप्छु, एकदम गाईको मल, जङ्गली मल, विशेष जङ्गली मल ल्याउँछु, त्यहाँदेखि गाईको मल, त्यहाँदेखि माटो।
0: जङ्गली मल चाहिँ कसरी बनाउनु, कसरी तयार गर्नुहुन्छ?
1: जङ्गली मल चाहिँ अब मेरो काका ससुराले ल्याइदिनुहुन्छ, उहाँले चाहिँ अब जङ्गलबाट ल्याए पछि मजाकले आउनुहुन्छ एकदम माटै माटो अभि हुन्छ नि पत्कर कुहिएको त्यो ल्यायो त्यहाँदेखि आफूले अलिकति त्यसलाई चाल्नु पर्यो अब ठुल्ठुलो हाँगा बिघाहरू कतिवटा हुन्छ कति अलिकति ठुलो पत्करहरूलाई त्यसलाई काटकुट बाँड्नु पर्यो अन्त माटोहरू एकदम मजाले चाल्नु पर्यो गाईको मल चाल्नु पर्यो त्यसरी सबै मिलायो भने फुल त मजाले हुँदो रहेछ फुलमा चाहिँ के भन्छु भने म नक्सान छैन एकदमै नक्सान छैन किनभने कसै फुल मरिहाल्यो भने त्यो पट काम लागिहाल्छ अर्को फुललाई गरी के भन्छ बिजनेसमा चाहिँ फुल पनि एकदमै राम्रो टपमै आउँछ किनभने फुलले एकदम राम्रो कमाइ हुँदो रहेछ
0: सरीहरू गर्नको लागि जसले पनि गर्न सक्छ अलिकति फुल सम्बन्धी आइडिया भएको मान्छेहरूलाई सजिलो हुन्छ कि कस्तो हुन्छ
1: होइन फुल त जसले पनि गर्न सक्छ अहिले त किनभने युट्युबतिर देखाइरहेको छ नि त यस्तो गर्नुपर्छ त्यस्तो गर्नुपर्छ अहिले फोनबाट हेरेर पनि गर्दा हुन्छ मैले चाहिँ फोनबाटै आइडिया अब कतिवटा लिए दबाईहरू कुन कुन लाउनु पर्ने कस्तो लाउनु पर्ने अन्त फेसबुकमा पनि पाएँ म फुलकै हेर्छु हो अन्त त्यसबाट गर्छु दबाई कुन चाहिँ सिजनमा कुन चाहिँ लाउनु पर्ने
0: र अहिले चाहिँ यहाँले कुन कुन प्रजातिका फुलहरू लगाउनु भएको छ
1: मैले चाहिँ अहिले जेरिनियम ज्यादा लगाएको छु त्यहाँदेखि रेनिङ क्लस पुरा फुलिरहेछ अहिले रेनिङ क्लस छ त्यहाँदेखि अरू त त्यही सकुलेन्टहरू छ मेरोमा एक दुईवटा बेसी चाहिँ जेरिनियम राख्दैछु मैले अहिले किनभने जेरिनियम चाहिँ एकदम बेसी खोज्दो रहेछ नि त मान्छेले जुन मान्छेले खोज्छ त्यही रोप्नु पर्यो नि आफूले किनभने बिना कामको रोपेर पनि काम लाग्दैन आफ्नो पनि त टाइम वेस्ट हुन्छ हजुर पुरा कलर हुन्छ मेरोमा त निकै कलरको छ मेरोमा त रेडहरू छ होइन डार्क रेडहरू छ व्हाइट छ अब के भन्छ रोज भेराइटी टाइपकोहरू हुन्छ नि त्यस्तो सबै छ
0: हजुर र यहाँले चाहिँ यो नर्सरी चाहिँ कति एरियामा लगाउनु भएको छ
1: मेरो नर्सरी त साह्रो ठुलो चाहिँ छैन सानो सानो छ त्यो अब याद छैन मलाई यति छ भनेर एरिया चाहिँ हो सानो सानै छ तर मैले अहिलेसम्म चाहिँ खेतालाहरू लाउनु परेको छैन किनभने मेरो फ्यामिली अलिकति ठुलो छ त्यसले गर्दा आफै र मेरो फ्यामिलीसँगै गर्छु
0: र तपाईँलाई चाहिँ यो जस्तो मलहरू बनाउने कामहरू हुन्छ अरू पनि त धेरै कामहरू हुन्छ नर्सरीमा त्यसमा चाहिँ कसले सघाउनुहुन्छ
1: मेरो हस्बेन्ड पहिला चाहिँ धेरै काम सघाउँथ्यो अहिले चाहिँ अब अलिकति ऊ बिजी भएकोले गर्दा उसले गर्दैन त्यहाँ नानीहरू पनि लागिपर्छ मेरो चाहिँ त्यस्तो हुन्छ
0: र तयार भएको फुलहरू चाहिँ यहाँले कहाँ बेच्नुहुन्छ
1: मैले मेरो पनि आफ्नै बनाएको छु दोकान फुल बेच्ने र माथि मेरो डिमान्ड हुन्छ फरेस्ट कटरतिर लान्छ हजुर त्यसरी हुन्छ
0: अनि तपाईँ त्यो बिक्री वितरणको लागि चाहिँ त्यहाँ दोकानमा बस्नु पनि पर्छ होला नि त है एकजना
1: हजुर एकजना बस्नुपर्छ मैले राखेको छु मान्छे हजुर मान्छे राखेको छु
0: र प्रायः त्यो बिहेहरूको सिजनहरू हुन्छ नि त है बिहे पार्टीहरूको सिजनमा चाहिँ यहाँकोमा चाहिँ अर्डरहरू आउँछ कि हुँदैन
1: आउँछ मेरोमा हजुर त्यस्तो अर्डरहरू आउँछ हो अहिले पनि सिङतामबाट अर्डर गरिरहेछ जेरिनियमको चाहिँ जेरिनियम दिनुहोस् ल भनिरहेछ कि अन्त त्यहाँ दिनुपर्नेछ
0: तपाईँले जति एरियामा सुरु गर्नुभयो नि त्यति एरियामै गर्नुहुँदैछ कि त्यसलाई एरिया बढाउनु पनि भयो
1: त्यसलाई एरिया चाहिँ अलिकति बढाउनु पाएको छुइनँ मेरो किनभने बारी अलिकति सानो छ त्यसको अगाडि मैले लसुन छिपीहरू लगाएको छु नि त त्यसले गर्दा त्यो मासेर चाहिँ अब अलिकति बढाउँ भन्दैछु किनभने फुलबाट चाहिँ एकदमै फाइदा भएको जस्तो लाग्यो मलाई फुलमा चाहिँ नक्सानै छैन किनभने बोट मरिहाल्यो भने त्यसको मल र त्यो जुन पट हुन्छ नि त्यो चाहिँ काम लाग्छ अर्कोलाई त्यसले गर्दाखेरि चाहिँ फुलमा साह्रै नोक्सान छैन
0: फुलको बिरुवाहरू चाहिँ के कारणले मर्छ
1: फुलको किरा लाग्छ नि मुनि कोही बेला घुम्ले किराहरू हुन्छ कि किराहरू कमिलाहरू हुन्छ त्यसले मर्छ कोही कोही बेला चाहिँ हत्ता पत्ता चाहिँ मर्दैन हो कोही कोही बेला चाहिँ अब पानी बेसी भयो केही मिलेन भने अब हाम्रो जग्गा त चिसो छ नि चिसोमा अलिकति वेदर नमिल्दा पनि मर्छ
0: कतिजनाले भन्दा चाहिँ फुलमा गाईको मलहरू प्रयोग गर्दा चाहिँ बेसी किराहरू खुम्लेहरू लाग्छ भन्नु
1: हजुर त्यसमा चाहिँ हाम्रो यो निमखली भन्ने चाहिँ एउटा मल यो के भन्छ त्यसलाई दबाई जस्तो निमखली लगाउनुपर्छ यस्तो पनि गर्छु अब घरमा त्यो प्याजहरूको खोस्टाहरू हुन्छ नि प्याजको खोस्टा आलुको खोस्टा अब दोकानमा त्यो चियापत्तीको जुन उफ्रेको डस्टहरू हुन्छ नि त्योहरू सबै भेला पार्छु बाल्टीमा राख्छु होइन अन्त पानी लाउँदै राख्छु 15 दिनमा त्यो रेडी हुन्छ त्यही लगाइदिन्छु मल हजुर कुहिएर त्यो चाहिँ रेडी हुन्छ हजुर फुलमा एकदम राम्रो त्यो चाहिँ अर्ग्यानिक हो हजुर पुरा गनाउँछ ग्लोभ्सहरू मजाले लगायो होइन मजाले यस्तो बिचो लाउनु पर्छ गनाउँदैन बिचो मजाले लगायो कि बिचो खुल्ला राख्नु हुँदैन त्यसलाई चाहिँ फेरि बिचो लगाएर राखेपछि राम्रो भइहाल्छ
0: अनि यो फुलहरूलाई चाहिँ स्याहार सुसार चाहिँ कसरी गर्नुपर्छ जस्तो कटिङ पनि हुन्छ
1: हजुर कटिङ हुन्छ नि फुलको फुल चाहिँ अब म चाहिँ के गर्छु भनेदेखि अब मैले 10 बेचेको छु भने आज 10 रोपिहाल्छु त्यस्तो गर्छु होइन अन्त फुललाई अब कटिङ राखिबस्नुपर्छ जेरिनियमको त अब मैले आज एउटा बेच्दैछु भने फेरि त्यसलाई एउटा ल्याइहाल्नु पर्यो यसरी जोडिँदै लानुपर्छ नभए चाहिँ अब बेचिसकेपछि सक्यो त्यो कारणले गर्दा एउटा बेच्यो भने एउटा ल्याइहाल्नु पर्यो आफूले पनि किनेर त्यस्तो हुन्छ कोही बेला चाहिँ अब आफै पनि कटिङहरू राख्छु अब बेसी राम्रो राम्रो क्वालिटीहरू छ भने चाहिँ अब बजारबाट ल्याउँछु नि त ल्याएर राम्रो राम्रो क्वालिटी रहेछ भने चाहिँ त्यसलाई म एउटा मदर ब्रुसको लागि अलग्गै पट बनाएर राख्छु राखेर त्यसलाई कटिङ बनाउँदै आफै राख्छु
0: र तपाईले चाहिँ त्यो फूलको अब हामीलाई त त्यस्तो टेक्निकल टर्म त याद हुँदैन है हामी त बिउ बिजन बिरुवाहरू यस्तै बुझ्छौँ है सामान्य अर्थमा किनभने हामीलाई त्यसँग केही जानकारी छैन त्यो तपाईँ बिरुवा त्यो बिउ हुन्छ नि सिड्स ल्याएर आफै पनि त्यो बिरुवाहरू बनाउनुहुन्छ कि बिरुवा नै डाइरेक्ट
1: होइन म त अब यो अहिले जे रेनिम के भन्छ जुन हुन्छ नि रेनिम क्लस सिनेरिया यस्तो पाउडर फुल प्रेमिलाहरू हुन्छ नि यतिखेर चाहिँ पुरा फुल्दैछ होइन कतिवटा चाहिँ अब म बन्दरपुरको लागि अलग्गै राख्छु त्यो नबेचिकन राख्छु त्यसलाई राखेर चाहिँ सेप्टेम्बर महिनामा चाहिँ अब एकदम फुल छिट्ने सिजन हो नि त त्यो टाइममा छिर्छु त्यसो गर्छु म चाहिँ आधी जस्तो किन्छु आधी अब किनेरै मात्रै पनि हुँदैन किन एक साल किनेर एक साल नकिन्दा पनि हुन्छ अब यो साल किनेको छ भने यो सालको मदरपुरुष राख्यो अर्को पाला काम लाग्छ
0: र तपाईँले यो नर्सरी गर्दा चाहिँ समस्याहरू चाहिँ के कस्ता समस्याहरू भोग्नुभयो
1: समस्याहरू त अब त्यही खन्नु चाहिँ अलिक साह्रै पर्छ नि बारी बनाउनु पर्यो होइन बारी पुरै त बनाउनु पर्छ प्लेन बनाउनु पर्यो नर्सरी बनाउनुको लागि त त्यहाँदेखि त्यो अब बरिङहरू किन्दाखेरि चाहिँ अलिकति साह्रै पर्यो अब काटकुटहरू गर्दाखेरि त्यसमा चाहिँ अलिक साह्रो पर्यो अरू त्यस्तो त न केही पनि भएन फुलमा त्यति साह्रो डरलाग्दो चाहिँ छैन अब हाउसवाइफहरू हुन्छ नि जति पनि हाउसवाइफहरू बस्नु भइरहेछ भने चाहिँ खालि हुनुहुन्छ चाहिँ फुलको बिजनेस गर्दा पनि हुन्छ हजुर किनभने कसैलाई माग्नु पनि परेन कसैलाई केही गर्नु परेन होइन आफ्नै आइडियाले आफ्नै सोखले गर्दा हुन्छ
0: अहिले गर्न चाहनुहुन्छ भने उहाँलाई बेसिक चाहिँ के कुरा चाहिन्छ फुल नर्सरी सुरु गर्नको
1: उहाँलाई बेसिक चाहिँ नर्सरी चाहियो प्लास्टिक चाहियो
0: एरिया पनि
1: एरिया चाहियो प्लास्टिक चाहियो अन्त अब रड किन्ने पैसा त हुँदैन रड नैकै महँगो छ त्यसमा अब बस्ती लाइनमा त अब उयो बाँस हुन्छ एकदम राम्रो हुन्छ बाँस होइन हाम्रोतिर चाहिँ बाँस पाउँदैन मेरो जग्गामा चिसो जग्गा हो मेरो त्यसले गर्दा म चाहिँ परिङले गरेको छु अन्त बाँस लगाएर गर्दा हुन्छ
0: बाँस लगाएर चाहिँ कसरी गर्ने
1: बाँसलाई चाहिँ त्यस्तो मजाले बनाउनु पर्छ सेट बनाउनु पर्छ ग्रिन हाउसको प्लास्टिक अडिने खालके त्यो बनाएर गर्दा नि हुन्छ
0: अनि विदाउट पट चाहिँ कसरी लगाउने त फुलहरू
1: पट चाहिँ अब पट किनेर ल्याउनुपर्छ बजारबाट 60 रुपियाँ पावा 120 रुपियाँ केजी हजुर त्यस्तै छ 120-200 म त हजुर 240 रुपियाँ होला सायदै म त बोरै ल्याउँछु नि त
0: हजुर
1: त्यसले गर्दाखेरि याद पनि हुँदैन केजीमा कति केजी हुन्छ हो त्यस्तो हुन्छ
0: भनेपछि सुरुवात गर्न चाहनेहरूले चाहिँ आफ्नो एरिया चाहियो प्लास्टिक चाहियो यस्तो एउटा सामान्य खर्चमा एउटा सानो सानो एरियाबाट सानो हिसाबले सुरु गर्नको लागि चाहिँ एउटा बेसिक खर्च चाहिँ कति जति चाहिन्छ होला
1: मैले त 5000 गरे 5000 मलाई त अब पुरै पुग्यो किन एग्रोनेट किन्नुपर्छ एग्रोनेट चाहिँ केजीको हिसाबमा पाउँदो रहेछ हो 250 रुपियाँ केजी अब निकै अगाडि किने नि त मैले त हो त्यतिखेर चाहिँ मैले 250 रुपियाँ केजीले किने 2 केजीले मलाई लगभग पुग्यो पुगेर पनि नर्सरीको प्लास्टिक पनि मैले 5000 ल्याएको थिएँ त्यो पनि उपयोग छ मेरोमा त्यो अझै एउटा नर्सरी पनि छ त्यही कारणले गर्दा चाहिँ 5000 सुरु गऱ्यो भने चाहिँ पुग्छ किनभने पट किन्नु पनि पुग्यो फुलको एक दुईवटा बिरुवा त्यहाँदेखि मलहरू त आफ्नो बस्तीमा त आफ्नै घरमा भइहाल्छ है जङ्गली मल त किन्ने कुरा आएन मल चाहिँ मल पनि किन्नुपर्छ किन मेरो घरमा गाईहरू छैन नि त हो त्यसले गर्दा मलहरू किन्छु म चाहिँ मेरो त प्रायः सबै किनेरै बेच्नुपर्छ मैले चाहिँ किन मेरोमा अब मल छैन एकमा जङ्गली मल त काका ससुर ल्याइदिनुहुन्छ माटो किन्नु परेन त्यति मात्रै अन्त अरू त सबै कुरा किन्नुपर्छ माटो त जस्तै भए पनि हुन्छ अझ ढुङ्गा चाहिँ हुनु भएन अलिकति केलाउनु पर्यो बस्तीमा चाहिँ अब अलिकति ढुङ्गा बेसी भएको हुन्छ
0: र जस्तो तपाईँले यहाँ सुरु गर्दाखेरि गोदावरी लगाए भन्नुभयो नि गोदावरी लगाएको चाहिँ कति समयमा चाहिँ बेच्न तयार हुन्छ
1: गोदावरी त हामीले कहिले मेतिर लगाउँछौँ दसैँमा एकदम बेच्ने हुन्छ
0: मे जुन जुलाई अगस्त सेप्टेम्बर अक्टोबर
1: चार पाँच महिना लाग्छ
0: गोदावरी फुल्नलाई हजुर र श्रोता आज हामी कुराकानी गरिरहेका छौँ कार्यक्रम नारी संसार अन्तर्गत फुल नर्सरी सञ्चालन गर्दै आउनुभएकी पदम माया तामाङज्यूसँग र यो हामी फुलमाथि यसरी कुराकानी गरिरहँदा आउनुहोस् न एउटा फूलमाथि नै रहेको मिठो साङ्गीतिक विश्राम र त्यसपछि हामी पुनः कार्यक्रमलाई अगाडि बढाउने नै छौं।

0: आज हामी कुराकानी गरिरहेका छौं फूल नर्सरीमाथि है सुन्दा नै कार्यक्रमको शीर्षकै विषय नै अब मजाको नि है राम्रो खालके छ आज हामी फूलहरूमाथि फूललाई कसरी स्याहार सुसार गर्ने कसरी लगाउने भन्ने विषयमा कुराकानी गरिरहेका छौं अनि यहाँको त्यति राम्रो फूल नर्सरी छ घरलाई पनि मजाले फूलले सजाउनु भएको छ होला नि त है अनि यहाँलाई चाहिँ घरमा सजाउनु फूलहरूको स्याहार सुसार गर्दाखेरि चाहिँ कस्तो खालको महसुस हुन्छ
1: अब फूल स्याहार्दाखेरि त अलग्गै मजा आउँछ नि किनभने अब फूल त हो होइन अल्छी पनि हुँदैन फेरि फूल स्याहार्दा मलाई चाहिँ लाग्दैन अल्छी पटक्कै फूल स्याहार्दाखेरि अब म कहीँबाट गएर पनि बेलुका पनि फूल स्याहार्छु कोही बेला अब लाइटहरू लगाएर पनि आफै स्याहारिबस्छु

0: छु होइन, त्यस्तो हुँदो रहेछ हौ। मैले एउटा दार्जिलिङको पनि हेर्छु नि त कि, उसले उहाँ दाजुले पनि त्यस्तै गर्नुहुँदो रहेछ, लाइटहरू लगाएर अब फुलहरू कहाँ कहाँबाट आएर स्याहार्नु हुँदो रहेछ। मलाई पनि त्यस्तै हुन्छ,
1: राति पनि गर्नु
0: हजुर, राति पनि गर्छु म। कोही बेला चाहिँ भ्याउँदैन नि त दिउँसो, होइन, कोही बेला यताउता कहाँ कहाँ गए पनि। अब फुलमा चाहिँ फेरि टाइममा लाउनु पर्यो नि, दबाई टाइममा लाउनु पर्यो, पानी टाइममा लाउनु पर्यो, अब त्यसलाई गोडगाड गरिबस्नु पर्यो, फेदको पहिलो जति पत्ताहरू हुन्छ त्यसलाई फ्याँकी बस्नु पर्यो। जेरेनियम झन् सेन्सिटिभ खालके नै हुन्छ, त्यसलाई पुरा स्याहार्नु पर्छ नि त। अहिले त मेरोमा थुप्रै खालके छ हौ, त्यहाँदेखि पेरिग्लम पनि हुन्छ, त्यो चाहिँ एकदम फुल्ने टाइम भइरहेछ अहिले।
1: जेरेनियम चाहिँ लगाएको कति समयमा तयार हुन्छ बेच्नको लागि?
0: जेरेनियम त 3-4 महिनामा भइहाल्छ।
1: जेरेनियम त सबै नफुले पनि किन्नुहुन्छ नि त?
0: होइन होइन, मान्छेले फुलेरै किन्छ हजुर, कलर हेर्छ नि उहाँले, बा सिङ्गल हो कि भनेर कलर हेर्नुहुन्छ कि, त्यसले गर्दाखेरि चाहिँ एउटा दुइटा चाहिँ कलर आएकै हुनु पर्यो, अन्त मात्रै किन्नुहुन्छ।
1: अब यहाँले यो फुल नर्सरी सुरु गर्नुभएको थियो 2 वर्ष भयो भन्नुभयो नि त है, यहाँलाई पहिलादेखि नै फुलको चाहिँ सोख थियो कि?
0: म त स्टुडेन्ट लाइफदेखि नै सोख थियो, अब किनभने म पहिला स्टुडेन्ट लाइफमा पनि नि मलाई चाहिँ पुरा मन पर्थ्यो फुल चाहिँ, अन्त म घरमा पनि रोपिबस्थेँ, अन्त त्यही कारण पनि मलाई अलि सिजन चाहिँ याद थियो, अब यो सिजनमा यो रोप्नुपर्छ। मेन कुरा चाहिँ फुल रोप्दाखेरि चाहिँ सिजन याद हुनुपर्छ, सिजन याद छैन भने चाहिँ फेरि अफ सिजनमा रोप्यो भने चाहिँ टुङ्गो नै फेदको हुन्छ। जस्तै अब गोदावरी अहिले अब कटिङहरू राख्ने टाइम भयो नि त, अस्ति जनवरीमा राख्दाखेरि त्यसलाई हुर्केर जान्थ्यो नि त, त्यस्तो हुन्छ। हरेक कुराको चाहिँ अब सिजन हुन्छ।
1: त्यो गोदावरीहरू चाहिँ के नमिल्दाखेरि चाहिँ हाइटहरू पुरा ठुलो हुने, फुलहरू सानो फुल्ने त्यस्तो हुन्छ?
0: गोदावरीमा चाहिँ अब त्यो कटिङ मिलेन भने
1: हजुर,
0: जति उम्रियो 2 पत्ता उम्रिने बित्तिकै त्यसलाई कटिङ गरिहाल्नुपर्छ, फेरि 2 पत्ता उम्रियो फेरि कटिङ गर्यो, अन्त त्यसलाई चाहिँ बेसी बढ्दै गर्दाखेरि चाहिँ मलहरू थप्नु हुँदैन रहेछ। मैले चाहिँ एक समयमा मल अलिक थपिदिएको थिएँ कि, मेरो एकदम बढेको थियो
1: हाइट, बेसी
0: हजुर हाइट बेसी भएको थियो त्यसलाई।
1: र यहाँले त त्यो फुलहरू बेच्नुहुन्छ नि त, खासै समय हुँदैन भन्नुभयो है, त्यो जहिले पनि बिक्री हुन सक्छ, जति बेला पनि बिक्री हुन सक्छ, पैसाहरू आइबस्छ, त्यो पैसालाई चाहिँ यहाँले कसरी म्यानेज गर्नुहुन्छ, कसरी सेभिङ गर्नुहुन्छ कि कसरी?
0: पैसा त अब सेभिङ गर्नै पर्छ होइन, अब म 300 बेच्यो भने चाहिँ 50 रुपियाँ सेभिङ गर्छु
1: हजुर।
0: अब 250 चाहिँ अब के मल किन्नु पर्यो होइन, गमला किन्नु पर्यो, फुल किन्नु पर्यो, अन्त त्यसमा 50 चाहिँ सेभिङ हुन्छ, 300 बेच्यो भने त्यस्तो हुन्छ।
1: त्यो त एकदम कम्ती सेभिङ भएन र?
0: होइन, किनभने 250 त उसमा लाग्छ नि त, आफूलाई खर्च लाग्यो, पट किन्नु पर्यो होइन, मल किन्नु पर्यो, त्यस्तो हुन्छ नि।
1: भनेपछि लगानी पनि छ है फुलमा?
0: हजुर, लगानी पुरा छ नि फुलमा, खर्च पनि छ नि,
1: खर्च पनि छ, मेहनत पनि छ,
0: हजुर मेहनत पनि छ
1: हजुर। र यसरी हामी नारीहरूले आफ्नो कमाईबाट सेभिङ गर्नु चाहिँ किन जरुरी छ?
0: सेभिङ गर्नु चाहिँ अब त्यही छोराछोरीको लागि, छोराछोरी पढाउनै पर्यो होइन, अहिलेको जेनेरेसन अब त्यस्तै खालके छ, त्यसले गर्दा एकदमै राम्रो पढाउनु पर्यो, महँगाई पनि ज्यादा छ अब, किनभने एउटा जामा सिलाउँदै हेर्नुहोस् न 1700-1800 छ अहिले जामा सिलाउने, त्यसले गर्दा चाहिँ सेभिङ एकदम जरुरत छ।
1: अनि फेरि आफ्नो स्वरोजगारलाई अगाडि बढाउनको लागि पनि त पैसाको जरुरत
0: छ, हजुर पैसाको जरुरत छ, पैसा छैन भने अहिलेको जमानामा हेपी पनि हाल्छ अर्काले है, अहिले सपाटी अब सापाटीहरू दिँदैन अहिले, त्यस्तो छ।
1: र तपाईँले यो काम सुरु गर्नुभन्दा पहिला र सुरु गरिसकेपछि चाहिँ आफूमा चाहिँ कस्तो खालको परिवारमा आफूमा चाहिँ कस्तो खालको भिन्नता महसुस गर्नुभयो?
0: अब यो सुरु गर्नुभन्दा अगाडि चाहिँ अब पैसाहरू नहुँदा अलिकति टेन्सन चाहिँ हुन्थ्यो, अब कसरी के गर्नुपर्ने, कहाँ जानुपर्ने, कसलाई के भन्नु, यस्तो खालको फिल हुन्थ्यो। अहिले जब अब फुलको खेती लाग्यो, आफू त्यसमै व्यस्त हुन्छ, व्यस्त भएपछि अब कसैको कुरा पनि सुनिँदैन होइन, त्यसमा अब काम गरिबस्छ, अब त्यो बेच्यो पैसा आउँछ, पैसा आएपछि अलिकति फ्यामिलीमा अब खुसी हुन्छ, त्यस्तो हो।
1: र एउटा कमाई गर्ने नारी र घरमा बस्ने नारीमा चाहिँ नि, नारीको बीचमा चाहिँ समाजले हेर्ने दृष्टिकोण चाहिँ कस्तो खालको हुन्छ? एउटा समाजमा इज्जत हुने नहुने
0: है, अब पैसा कमाएर अलिकति नाम चलेको नारीलाई अलग्गै भिन्नता भइहाल्छ है, अलिकति रेस्पेक्ट गरिहाल्छ, अब आफू गाउँमा जाँदा पनि ए बस्नुहोस् न बहिनी यस्तोहरू हुन्छ। अब बेरोजगारी चाहिँ मलाई त्यति साह्रो याद छैन कस्तो हुन्छ के हुन्छ होइन, किनभने मलाई त्यस्तोमा चाहिँ अलिकति थाहा छैन।
1: आज हामी कार्यक्रम नारी संसारको बसाइमा यहाँ कुराकानी गरिरहेका छौँ है, आज पनि धेरैजना दिदी बहिनीहरूलाई विभिन्न बाधा व्यवधानहरूको कारणले गरेर चाहेर पनि केही गर्न सक्नुहुँदैन, जस्तो रोजगार पनि गर्न सक्नुहुँदैन, स्वरोजगार पनि गर्न सक्नुहुँदैन है, उहाँ आर्थिक रूपले आफ्नो श्रीमानमाथि परिवारमाथि निर्भर रहनु पर्ने हुन्छ है, त्यसरी एउटा घरमै बसेर घर सम्हाल्ने नारी र एउटा स्वरोजगार गरेर आर्थिक रूपमा एउटा स्वनिर्भर नारीको चाहिँ आत्मविश्वासमा चाहिँ कतिको फरक हुन्छ जस्तो यहाँलाई लाग्छ?
0: के भन्छ अब के भन्नु है त्यसमा त अब घरमा बसेर चाहिँ अब बुढाको कमाइ है सासूको कमाइ खानु एकदमै साह्रै पर्छ। अब किनभने कमाइ अब मलाई पैसा दिनुहोस् न भनेर बुढालाई माग्नु

0: त्यसले गर्दा उसले एकदमै गर्छ। अन्त ठुलो छोरीले पनि सघाउँछ निकै नै त्यसमा चाहिँ। अब म बारीमा पस्दाखेरि बिचरा नानीहरूले खाना बनाइदिन्छ घरमा, होइन, खाना बनाउनु ठुलो हो नि त हाम्रो लागि त, बाजे बोजू छ होइन, खाना टाइममा दिनु पर्यो। अन्त म नर्सरी पसेपछि उनीहरूले खाना साना बनाउनुहुन्छ।
1: र तपाईँको यो काम गर्ने समय चाहिँ कस्तो हुन्छ?
0: मेरो काम गर्ने समय चाहिँ अब बिहानैदेखि नै हुन्छ प्राय जस्तो, बिहानै काम गरी 9 बजीसम्म गर्नु पायो भने त निकै भइहाल्छ हो। त्यहाँदेखि दिउँसो फटाकफुटुक यताउता मिटिङ सिटिङ कहाँ कहाँ जानुपर्छ, त्यहाँदेखि फेरि बेलुका आयो फेलुका फानिहाल्यो। म दिउँसो चाहिँ हतपत्ता गर्दिनँ, किन दिउँसो प्राय फुलहरू मर्छ नि त घामले गर्दा, अनि त्यसले गर्दा दिउँसो हतपत्ता गर्दिनँ म, बिहान र बेलुका बेसी गर्छु।
1: भनेपछि फुल स्याहार्ने समय बिहान र बेलुका हो?
0: हजुर, मेरो म चाहिँ बिहान बेलुका गर्छु। अब अरूले कस्तो गर्नुहुन्छ त्यो चाहिँ मलाई थाहा छैन।
1: मलहरू बनाउने कामहरू त दिउँसो पनि गर्दा?
0: हजुर, दिउँसो गर्दा हुन्छ मल, अब जङ्गलबाट मल खोज्नुको लागि होइन, अब गाउँ घरमा मल खोजेर ल्याउनु चाहिँ दिउँसो गर्ने काम त्यो गर्दा हुन्छ।
1: र यो तपाईँले अघि पनि भन्नुभयो फुलमा किराहरू लाग्छ खुम्लेहरू भन्नुभयो, त्यो बाहेक चाहिँ अरू यो फुलहरूमा चाहिँ अरू खालको बिमारीहरू रोगहरू चाहिँ लाग्छ कि लाग्दैन?
0: लाग्छ नि, त्यसमा केही अचन कोही बेला त सुकेर पनि जान्छ। हजुर, फुल सुकेर पनि जान्छ, त्यहाँदेखि त्यो फुललाई जालो टाइपको एउटा उयो पनि लाग्छ हो। त्यसले गर्दा म चाहिँ सापै लाउँछु दबाई, त्यो चाहिँ अर्ग्यानिक पनि हो नि त कि साप, अन्त त्यसले गर्दाखेरि त्यो हप्ता हप्तामा लगाइबस्छु म चाहिँ।
1: र यहाँले आफ्नो घर परिवार सम्हाल्नुहुन्छ, छोरीहरूको पनि स्याहार सुसार गर्नुहुन्छ, परिवारलाई समय दिनुहुन्छ, यहाँको संयुक्त परिवार हो है, त्यसबाहेक आफ्नो स्वरोजगार छ फुल नर्सरी, र यो बाहेक पनि समय मिल्यो भने चाहिँ के गर्न मन पराउनुहुन्छ?
0: म त यो बाइक मिल्यो भने त अब यताउता हेर्छु होइन, बिजनेसहरू गर्नु कि भने हुन्छ, अब बिजनेसमै छ अहिले चाहिँ पैसा रुपियाँ, बिजनेसमा चाहिँ एकदम अब कसैको केही लाग्दैन नि त होइन। बिजनेस गर्यो भने त आफ्नै हो खुदको, जति बेला गर्दा पनि भयो जे गर्दा पनि भयो होइन, बिजनेस गर्दा चाहिँ अलिकति मान्छे पनि चिनिन्छ, आउने जानेले खाइदिनुहुन्छ, गफहरू हुन्छ होइन, अन्त मान्छे चिनिन्छ, त्यस्तो हुन्छ।
1: अब चाहिँ यहाँको भविष्यमा चाहिँ कस्तो खालको बिजनेस गर्ने योजना?
0: म चाहिँ होमस्टे गर्ने इच्छा छ, किनभने मेरो मेरो जग्गामा चाहिँ टुरिस्ट एकदम बेसी चल्छ, त्यसले गर्दाखेरि चाहिँ म चाहिँ अब होमस्टेको सुरु गर्नु अटेको छु।
1: फेरि होमस्टे र नर्सरीले त एकअर्कालाई सपोर्ट पनि गर्छ।
0: हजुर, किनभने अब होमस्टेमा बस्नुहुने जति पनि आउनुहुन्छ नि पर्यटकहरू, उहाँहरूले अब नर्सरी पनि हेरिहाल्नुहुन्छ नि त, कतिजना त्यहाँबाट पनि बिक्री भइहाल्छ, आफ्नो बिजनेस त्यहाँबाट पनि पर्छ, त्यस्तो हुन्छ।
1: भनेपछि यहाँको नयाँ बिजनेस चाहिँ कहिलेसम्ममा सुरु गर्ने सोच्नु भएको छ?
0: म चाहिँ अहिले चाहिँ अब अलिक मेरोमा पैसा छैन, अब बादमा मैले अलिकति सरकारसँग पनि राखेको छु कुरा है हो, अन्त त्यहाँदेखि एउटा पाउँछ नि हाम्रो 3 लाख फन्डहरू पाउँदो रहेछ कि, त्यसमा कुरा गरिरहेको छु, त्यो पाइसु भने चाहिँ अब म त्यो होमस्टे छिटै गर्छु।
1: आर्थिक सहयोग पाउनु भयो नि गरिहाल्नु?
0: हजुर, गरिहाल्ने, किन आफूलाई चाहिँ अब पैसा नहुँदा आँट आउँदैन नि त, पैसा चाहिँ एकदमै ठुलो, पैसा पनि ठुलो, त्यहाँदेखि आफ्नो आँट, त्यहाँदेखि अब बुढाबुढीको सल्लाह एकदमै ठुलो हो, त्यो त्यति गर्नु पायो भने चाहिँ भइहाल्छ।
1: यहाँको नयाँ बिजनेस पनि छिटै सुरु होस् है, हामीले यहाँलाई शुभकामना पनि दिन चाह्यौँ। र यहाँ आज यसरी यहाँसँग राम्रो अनि फुल सम्बन्धी है राम्रो कुराकानी र ज्ञानवर्धक कुराकानी गरिरहँदा कार्यक्रमको निर्धारित समय पनि पूरा हुने लागेको छ, त्यसैले कार्यक्रमको अन्त अन्ततिर हाम्रो रेडियो सुनिरहनुभएका श्रोतागणलाई चाहिँ यहाँ के भन्न चाहनुहुन्छ?
0: उहाँहरूलाई चाहिँ अब म भन्न चाहन्छु है, सबैजनाले अब अगाडि बढेर नै काम गरौँ, आँट गरौँ है, एकअर्कामा आरिस नगरौँ होइन, एकदम अगाडि बढेर कामहरू गर्यो भने चाहिँ सबैलाई राम्रो हुन्छ, अब सिक्किमलाई पनि राम्रो हुन्छ। एउटा गभर्मेन्ट जबै मैले गर्नुपर्छ भन्ने नराखेर चाहिँ म बिजनेस जेको पनि गर्दा भयो नि है, फुलको गर्दा भयो, फास्टफुडको गर्दा भयो, होमस्टे, अहिले त किनभने सिक्किमभरि नै अब टुरिस्टको जतासुकै टुरिस्ट आउनुहुन्छ नि त, अहिले त टुरिस्ट भ्यू मात्रै छ होइन, त्यसले गर्दाखेरि चाहिँ बिजनेसहरूबाट चाहिँ हुन्छ जस्तो लाग्छ मलाई, गभर्मेन्ट जबै नगरेर पनि।
1: हजुर, र त्यसै गरी हाम्रो नारी दिदी बहिनीहरूलाई चाहिँ यहाँको सन्देश के छ?
0: नारी दिदी बहिनीलाई चाहिँ त्यही अब है सन्देश त्यही छ मेरो चाहिँ, अब किन घरमै होम के भन्छ हाउस वाइफ छ भने पनि बाहिर निस्किएर होइन कस्तो रहेछ दुनियाँ के रहेछ भनेर, अब बुढाको मात्रै काम छ भने नानीहरूलाई अलिकति सपोर्ट पुग्दैन, साह्रो पर्छ नि त है, कम्ती कम्ती स्यालेरी छ भने, बुढाबुढीले गरे भने त राम्रो हुन्छ, त्यसले गर्दाखेरि चाहिँ घरमै नबसेर चाहिँ अब अलिकति बाहिर निस्किएर कामहरू गर्दा चाहिँ हुन्छ भन्छु।
1: हजुर, र म्याम यसरी आज हाम्रो निमन्त्रणलाई स्वीकार गरेर यहाँसम्म आइदिनु भयो र नर्सरी र यहाँ भनौँ आफ्नो स्वरोजगार सम्बन्धी यतिका जानकारी राखिदिनु भयो, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
0: हजुरलाई पनि एकदम धेरै धेरै धन्यवाद हो, आकाशवाणी गान्तोकलाई पनि, किनभने उहाँले मलाई बोलाइदिनु भएकोमा म आफैलाई लक्की फिल लागिरहेछ आज है यहाँ बोल्नु पाउँदा, हजुरलाई पनि धेरै धेरै धन्यवाद।
1: हजुर, हवस्। र श्रोता, आज हामीले कुराकानी गर्यौं कार्यक्रम नारी संसार अन्तर्गत स्वरोजगार श्रृंखलामा तिमी तारको निवासी श्रीमती पदममाया तामाङज्यूसँग र उहाँसँग गरिएका यिनै कुराकानी र मिठो गीत संगीतको साथसाथै आजको लागि कार्यक्रम नारी संसारको निर्धारित समय पनि पूरा भइसकेको छ। पुनः नारी संसारका श्रृंखलाहरू लिएर म यहाँहरूकै कार्यक्रम सञ्चालिका चन्द्रकुमारी खड्का

आकाशवाणी गान्तोक केन्द्रबाट बढ़िरहेका छौं। श्रोतागण, अब यहाँहरूलाई मनोरञ्जन गराइरहेका छौं केही नेपाली आधुनिक गीतहरू सुनाएर। त यो पहिलो गीत सुनौ कलाकार अरुणा लामाको आवाजमा।

श्रोताहरूले यस क्षण आकाशवाणीको गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ विभिन्न कलाकारहरूको आवाजमा सजिएका केही नेपाली आधुनिक गीतहरू। त श्रोतागण, यो अघिल्लो गीत यहाँहरूलाई सुनाइरहेका छौं कलाकार बनिका प्रधानको स्वरमा।

आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, अब यहाँलाई मनोरञ्जन गराइरहेका छौं कलाकार मिग्मा छिरिङ लेप्चाको आवाजमा सजिएका केही लेप्चा लोकगीतहरू सुनाएर।

श्रोताहरूले यस क्षण आकाशवाणीको गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ एकै कलाकार मिग्मा चिरिङ लेप्चाको स्वरमा सजिएका केही लेप्चा लोकगीत।

श्रोताहरूले यतिन्जेल सुन्नुभयो एकै कलाकार मिकमा छिरिङ लेप्चाको आवाजमा सजिएका केही लेप्चा लोकगीत। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, अब प्रस्तुत छ एनसीईआरटीद्वारा प्रायोजित एक शैक्षिक कार्यक्रम।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: श्रोतागण, यो अघिल्लो देशभक्ति गीत यहाँहरूलाई सुनाइरहेका छौं कलाकार पदम ढकाल अनि साथीहरूको आवाजमा।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, समय यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार अपरान्नको 2:40 भइरहेको छ। अबको केही क्षणमा यहाँहरूलाई आकाशवाणीको खरसाङ केन्द्रबाट समाचार प्रसार गरी सुनाउन लागिरहेका छौं। नेपालीमा समाचार।

0: नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेहा थामीबाट सुन्नुहोस्। शुरूमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि गुजरात र दमनको भ्रमण गर्नुहुनेछ। उहाँले सूरतमा सड़क, बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड़ रूपियाँ भन्दा अधिक लागतको धेरै विकास परियोजनाहरूको लोकार्पण र शिलान्यास गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसित द्विपक्षीय सम्बन्धमा व्यापक चर्चा गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले भारत र लाओस बीच गहिरो सभ्यतागत सम्बन्ध रहेको र यो बौद्ध धर्म र रामायणको साझा विरासतमा प्रतिविम्बित भएको बताउनु भएको छ। गृहमन्त्री अमित शाहले आज मेघालयको शिलङमा पूर्वोत्तर परिषदको 73 पूर्ण सत्रको अध्यक्षता गरिरहनु भएको छ र प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई नियमित योग गर्न आग्रह गर्नुभएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि गुजरात र दमनको भ्रमण गर्नुहुनेछ। उहाँले सूरतमा सड़क, बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड़ रूपियाँ भन्दा अधिक राशिको धेरै विकास परियोजनाहरूको लोकार्पण र शिलान्यास गर्नुहुनेछ। श्री मोदीले सूरतमा 200 पलङको ईएसआईसी अस्पतालको पनि उद्घाटन गर्नुहुनेछ, जसले प्रमुख विशिष्टताहरूमा आधुनिक माध्यमिक स्वास्थ्य सेवा प्रदान गर्दछ। प्रधानमन्त्री श्री मोदीले गुजरात सरकारका आधुनिक विद्युत वितरण उन्नयन, उन्नत फोहोर डिस्पोजल र प्रशोधन बुनियादी ढाँचा सहित धेरै महत्वपूर्ण पहलहरूको पनि उद्घाटन गर्नुहुनेछ। साँझ प्रधानमन्त्री श्री मोदीले दमनको यात्रा गर्नुहुनेछ र लगभग 2,970 करोड़ रूपियाँको विकास परियोजनाहरूको शिलान्यास गर्नुहुनेछ। यी परियोजनाहरू स्वास्थ्य सेवा, नागरिक उड्डयन, पर्यटन, बुनियादी ढाँचा विकास, सम्पर्क र जनकल्याण लगायत विभिन्न क्षेत्रहरूमा फैलिएका छन्। प्रधानमन्त्री श्री मोदीले नमो एयरपोर्टको नयाँ टर्मिनल भवन र नमो अस्पताल सहित लगभग 1,340 करोड़ रूपियाँका परियोजनाहरूको उद्घाटन र लोकार्पण गर्नुहुनेछ। नयाँ विमानस्थल टर्मिनलले क्षेत्रीय हवाई सम्पर्कलाई उल्लेख्य रूपमा बढ़ाउनेछ र यस क्षेत्रको आर्थिक वृद्धिलाई सहयोग पुर्याउनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेज र व्यापक चर्चा गर्नुभयो। दुवै नेताबीच द्विपक्षीय सम्बन्धका सबै पक्षको समीक्षा गर्नुका साथै ऊर्जा, व्यापार, निवेश, स्वास्थ्य सेवा, अटोमोबाइल आदि क्षेत्रमा सहयोगको नयाँ आयामबारे चर्चा भएको विदेश मन्त्रालयले सामाजिक सञ्जाल पोस्टमा उल्लेख गरेको छ। दुवै नेताहरूले आपसी हित का वैश्विक र क्षेत्रीय मुद्दाहरूमा पनि विचारहरू आदान प्रदान गर्नुभयो। दुवै पक्षले द्विपक्षीय साझेदारीलाई अझ बलियो बनाउने र वैश्विक दक्षिणको हितलाई अगाडि बढ़ाउने आफ्नो प्रतिबद्धता दोहोर्याउनुभयो।
1: राष्ट्रपति डेल्सी रोड्रिगेज के साथ एक उच्च स्तरीय प्रतिनिधि मंडल भी है। वो इससे पहले 2015 में विदेश मंत्री और 2019, 2023, 2024 तथा 25 में उपराष्ट्रपति के रूप में भारत का दौरा कर चुकी हैं। वेनेजुएला का प्रतिनिधि मंडल भारत के ऊर्जा, औषधि और ऑटोमोबाइल क्षेत्रों से जुड़े कई प्रतिष्ठानों का दौरा करेगा। इसका उद्देश्य भारत की तकनीकी और औद्योगिक क्षमताओं को समझना तथा सहयोग की नई संभावनाओं की तलाश करना है। विदेश मंत्रालय ने कहा है कि भारत और वेनेजुएला के बीच ऊर्जा, व्यापार और वैश्विक दक्षिण के प्रति साझा प्रतिबद्धता पर आधारित सौहार्दपूर्ण संबंध है। मंत्रालय के अनुसार इस यात्रा से दोनों देशों के द्विपक्षीय संबंध और अधिक मजबूत होंगे तथा विभिन्न क्षेत्रों में सहयोग को नई गति मिलेगी। विश्व दर्पण के लिए समाचार कक्ष से सरफिरोजी।
0: राष्ट्रपति ट्रम्पले भारत र लाओस बीच गहिरो सभ्यतागत सम्बन्ध रहेको र यो बौद्ध धर्म र रामायणको साझा विरासतमा प्रतिविम्बित भएको बताउनु भएको छ। वहाँले यस वर्ष दुई देशले राजनयिक सम्बन्ध स्थापनाको 70 वार्षिकोत्सव मनाउँदैछन्, जुन द्विपक्षीय सम्बन्धमा एक महत्वपूर्ण उपलब्धि हो। हिजो राष्ट्रपति भवनमा लाओसका उप प्रधानमन्त्री तथा विदेश मन्त्री थोंगसावन फोमविहानेलाई स्वागत गर्नुहुँदै राष्ट्रपति मुर्मूले भन्नुभयो, वर्ष 2024 अक्टोबरमा प्रधानमन्त्री नरेन्द्र मोदीले आसियान शिखर सम्मेलनमा भाग लिन लाओसको भ्रमण गर्नुभएको थियो। भ्रमणको क्रममा धेरै सम्झौताहरूमा हस्ताक्षर भएका थिए, जसले दुई देशहरूबीचको सहयोगलाई नयाँ गति दियो। राष्ट्रपति मुर्मूले भन्नुभयो, भारत र लाओस बीच द्विपक्षीय व्यापार बढ़ेको छ, तथापि व्यापार र निवेशमा थप प्रगतिको प्रशस्त सम्भावना छ। उहाँले अझ भन्नुभयो, भारत लाओससँग सूचना र संचार, तकनिकी, स्वास्थ्य, चिकित्सा, कृषि, सिंचाई, उत्पादन, नवीकरणीय ऊर्जा र बिजुली लगायत विभिन्न क्षेत्रहरूमा सहयोग बढ़ाउन तत्पर छ। प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा ब्रिक्स संस्कृति कार्य समूहको दोस्रो बैठक आज शुरू हुँदैछ। दुई दिनसम्म चल्ने बैठकमा चीन, ब्राजिल, इजिप्ट, इथियोपिया र इण्डोनेशिया लगायत 11 देशका प्रतिनिधिहरूले भाग लिनेछन्। कार्यक्रममा वरिष्ठ राजनयिक, नीति निर्माता र संस्कृति विशेषज्ञ सांस्कृतिक सहयोगलाई बढ़ावा दिन र आपसी साझेदारीलाई बलियो बनाउने विषयमा विचार विमर्श गर्नेछन्। G20 बैठकहरूको सफल आयोजनापछि वाराणसीले एकपटक फेरि महत्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रमको आयोजना गरिरहेको छ। रेलमन्त्री अश्विनी वैष्णव शनिबार पश्चिम बंगालको भ्रमणमा रहनुहुनेछ, जहाँ उहाँले रोकिएका रेल परियोजना प्रगतिहरूका समीक्षा गर्नुहुनेछ। उहाँले नवन्ना सभागारमा मुख्यमन्त्री शुभेन्दु अधिकारीसँग उच्चस्तरीय बैठक गर्नुहुनेछ, जसमा पूर्वी रेलवे, दक्षिण पूर्वी रेलवे, पूर्वोत्तर सीमान्त रेलवे र मेट्रो रेलवेका महाप्रबन्धकहरू पनि सामेल हुनेछन्। संसदको रेल सम्बन्धी स्थायी समिति सदस्यहरू पनि शनिबार दिउँसो कोलकाता पुग्नेछन्। साँझ उनीहरूले रेलसँग सम्बन्धित विभिन्न संगठनहरूसँग बैठक गर्नुहुनेछ। केन्द्रीय अल्पसंख्यक मामला मन्त्री किरण रिजिजूले आज प्रशासनमा सुधार ल्याउन र कल्याणकारी योजनाहरूको प्रभावकारी वितरण सुनिश्चित गर्न तकनिकले महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ। उहाँले आज नयाँ दिल्लीमा अल्पसंख्यक मामला मन्त्रालयद्वारा आयोजित सुधारहरूको 12 वर्षको उपलक्ष्यमा आयोजित सुधार उत्सवलाई सम्बोधन गर्नुहुँदै यस्तो टिप्पणी गर्नुभएको हो। मन्त्री रिजिजूले भन्नुभएको छ, तकनिकीको प्रयोगले मन्त्रालयहरूलाई देशभरिका लाभार्थीहरूको जीवनमा ठोस परिवर्तन ल्याउन सक्षम बनाएको छ। वर्ष 2047सम्ममा विकसित भारत निर्माण गर्ने सरकारको प्रतिबद्धतालाई दोहोर्याउनु हुँदै श्री रिजिजूले भन्नुभयो, हाम्रो विजन यस्तो भारत निर्माण गर्नु हो जहाँ गरीबी उन्मूलन होस् र प्रत्येक नागरिकले आवास, पिउने पानी, बिजुली, खाद्य सुरक्षा र डिजिटल सम्पर्क पाउनेछन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्यान्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर।
3: हर घर सूर्य घर।
0: गृहमन्त्री अमित शाहले आज मेघालय

0: भएको शिलङमा पूर्वोत्तर परिषदको 73 पूर्ण सत्रको अध्यक्षता गरिरहनु भएको छ। बैठकमा उत्तर पूर्वी क्षेत्रको विकाससँग सम्बन्धित विभिन्न मुद्दा र परियोजनाहरूको प्रगतिको समीक्षा गरिनेछ। बैठकमा पर्यटन, कृषि तथा बागवानी, निवेश, खेल, बुनियादी ढाँचा विकास, सम्पर्क संचार विस्तार, हस्तकलाका विषयमा चर्चा भइरहेको छ। यसका साथै पूर्वोत्तर क्षेत्रको समग्र विकासको लागि तयार भइरहेको नर्थ इस्ट भिजन प्लान 2047 बारे पनि चर्चा गरिनेछ। बैठकमा पूर्वोत्तर क्षेत्र विकास मन्त्री श्री ज्योतिरादित्य सिन्धिया, राज्यमन्त्री सुकान्त मजुमदार, सबै 8 पूर्वोत्तर राज्यहरूका राज्यपालहरू, मुख्यमन्त्रीहरू, पूर्वोत्तर परिषदका सदस्यहरू र केन्द्र र राज्य सरकारहरूका वरिष्ठ अधिकारीहरूले भाग लिनेछन्।
1: जब से एनईसी का फॉर्मेशन हुआ है बाय द एक्ट ऑफ पार्लियामेंट, तब से लेकर अभी तक नॉर्थ ईस्ट का डेवलपमेंट ट्रेजेक्टरी में एनईसी ने बहुत इंपॉर्टेंट रोल प्ले किया है। पिछले सालों से हमारे जो ऑनरेबल जोनल मिनिस्टर हैं, उनके लीडरशिप पर अभी सेक्टर वाइज कुछ हाई लेवल टास्क फोर्स का भी गठन किया गया है, तो उसमें भी हम लोग ने रिपोर्ट तैयार किया है, उसका सबमिशन भी आज ही है। उम्मीद है कि जितने भी हाई लेवल टास्क फोर्स जो कमिटी बनाया है, उनका जो रिकमेंडेशन है, भारत सरकार उसको अमल करके नॉर्थ ईस्ट को डेवलपमेंट की दृष्टि में और भी आगे लेके जाएंगे।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई नियमित योग गर्न आग्रह गर्नुभएको छ। उहाँले नियमित योगको अभ्यासले शरीर स्वस्थ र मनलाई शान्त राख्ने बताउनु भएको छ। उहाँले योगलाई दैनिक जीवनको हिस्सा बनाएर सन्तुलित, स्वस्थ र ऊर्जावान जीवन जिउन सकिने बताउनु भएको छ। विश्व योगासन स्पोर्ट्स च्याम्पियनशीपको उद्घाटन संस्करण गुजरातको अहमदाबादमा शुरू भएको छ, जुन वैश्विक खेल रोडम्यापमा ऐतिहासिक उपलब्धि मानिएको छ। यस प्रतियोगिताका लागि विश्वभरिका योग उत्साही र खेलाड़ीहरू भेला हुने क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले साँझ ठूलो कार्यक्रममा भर्चुअल माध्यमबाट भाग लिनुहुनेछ। वाणिज्य एवं उद्योग राज्य मन्त्री जितेन प्रसादले वैश्विक अवरोध र आर्थिक अनिश्चितताका बावजूद अन्य देशको तुलनामा व्यापार बजारमा भारत राम्रो स्थानमा रहेको बताउनु भएको छ। नयाँ दिल्लीमा आयोजित ग्लोबल बिजनेस रिसर्च कन्फरेन्स जीबीआरसीको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्री प्रसादले विभिन्न देशहरूसँग हालै सम्पन्न मुक्त व्यापार सम्झौताको प्रशंसा गर्नुभयो। महाराष्ट्रमा भारतीय जनता पार्टी, शिवसेना र कांग्रेसको महायुति गठबन्धनले विधान परिषद चुनावको लागि 17 उम्मेद्वारको नाम घोषणा गरेको छ। चुनाव 18 जूनमा हुँदैछ। भारतीय जनता पार्टीका प्रदेश अध्यक्ष रविन्द्र चौहानले हिज मुम्बईमा पत्रकारहरूसँग बातचित गर्नुहुँदै यी नामहरूको घोषणा गर्नुभएको हो। श्री चौहानले भन्नुभएको छ, मुख्यमन्त्री देवेन्द्र फडणवीस, उपमुख्यमन्त्री एकनाथ शिन्दे र एनसीपी नेता सुनेत्रा पवारबीच चर्चापछि सीट आवंटनलाई अन्तिम रूप दिएको छ। श्री चौहानले विद्रोही उम्मेद्वारहरूलाई आफ्नो नामाङ्कन फिर्ता लिन अपील गर्नुहुँदै गठबन्धनले उनीहरूको चिन्तामा सकारात्मक अडान दिने बताउनु भएको छ। इण्डियन एयरलाइन्सले 10,000 करोड़ रूपियाँ लागतको एटीएफ मूल्य स्थिरीकरण कोषलाई अनुमोदन गर्ने सरकारको निर्णयको स्वागत गरेको छ। यसले भारतीय विमानन तन्त्रलाई सहयोग पुग्ने एयरलाइन्सले बताएका छन्। केन्द्रीय मन्त्रीमण्डलले हिज भारतीय विमानन कम्पनीहरूलाई उनीहरूको घरेलु र अन्तर्राष्ट्रिय परिचालनमा सहयोग गर्नका लागि एटीएफ मूल्य स्थिरीकरण कोषलाई अनुमोदन गरेको थियो। यसले कम्पनीहरूलाई मध्य पूर्व संघर्षको बीचमा एटीएफको मूल्यहरू स्थिर गर्न मदत गर्नेछ। यसैबीच एयर इण्डियाले यसले भारतीय नागरिकहरूका लागि कनेक्टिभिटी बलियो बनाउने सरकारको प्रतिबद्धतालाई दर्शाउँदछ। यो पहलको लागि इण्डिगोले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गरेको छ। विश्व स्वास्थ्य संगठनले कंगो लोकतान्त्रिक गणराज्यमा इबोलाको प्रकोप तीव्र गतिमा फैलिरहेको र यसलाई रोक्ने प्रयास पर्याप्त नभएको चेतावनी दिएको छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानम घेब्रेयेसस इबोला भाइरस नियन्त्रणको लागि अझ अधिक कार्यवाहीको आवश्यकतामाथि जोड़ दिनुभएको छ। उहाँले इबोला भाइरस अहिले उत्तर र दक्षिण किबु प्रान्त र छिमेकी युगान्डामा फैलिएको बताउनु भएको छ। मईको मध्यदेखि अहिलेसम्म 344 इबोला संक्रमण पुष्टि भएको छ भने 60 मृत्यु भएको छ। नेशनल ग्यालरी अफ मोडर्न आर्ट नयाँ दिल्लीले हाल ग्रीष्मकालीन कार्यशाला 2026 आयोजना गरिरहेको छ, जसले युवा मस्तिष्क र कला उत्साहीहरूलाई इमर्सिभ र आकर्षक कला अभ्यासहरू मार्फत उनीहरूको रचनात्मक अन्वेषण गर्न एकै मञ्चमा ल्याउँदछ। एनजीएमए को नयाँ शाखाको यो कार्यशाला जारी छ र 16 जूनसम्म जारी रहनेछ। कार्यशालाको समय दैनिक बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ। भारतीय कुस्ती खेलाड़ीहरूले आज मंगोलियाको उलानबाटर ओपन वरीयता सीरीज प्रतियोगितामा आफ्नो अभियान शुरू गर्दैछन्। चार दिनसम्म चल्ने प्रतियोगितामा भारतीय खेलाड़ीहरूले पुरूष फ्रीस्टाइल, महिला कुस्ती र ग्रीको रोमन कुस्ती स्पर्धामा भाग लिनेछन्। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि गुजरात र दमनको भ्रमण गर्नुहुनेछ। उहाँले सूरतमा सड़क, बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड़ रूपियाँ भन्दा अधिक लागतको धेरै विकास परियोजनाहरूको लोकार्पण र शिलान्यास गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसित द्विपक्षीय सम्बन्धमा व्यापक चर्चा गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले भारत र लाओस बीच गहिरो सभ्यतागत सम्बन्ध रहेको र यो बौद्ध धर्म र रामायणको साझा विरासतमा प्रतिविम्बित भएको बताउनु भएको छ। गृहमन्त्री अमित शाहले आज मेघालयको सिलोङमा पूर्वोत्तर परिषदको 73 पूर्ण सत्रको अध्यक्षता गरिरहनु भएको छ र प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई नियमित योग गर्न आग्रह गर्नुभएको छ। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर 3:15 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, यहाँहरूलाई पुनः हामी सुनाइरहेका छौं केही नेपाली देशभक्ति गीत, र यो गीत यहाँहरू समक्ष राखिरहेका छौं कलाकार हीरा रसाईली अनि साथीहरूको आवाजमा। त यसभन्दा अघि हामी लिइरहेका छौं यो छोटो व्यावसायिक विराम।
3: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
4: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इनुमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
3: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
4: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
3: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
4: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

नमस्कार, मिडियम वेभ 213.9 छ 7 मिटर तथा 1404 किलोहर्समा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै हाम्रो यस प्रसारणलाई 103 मेगाहर्जको एफएम कञ्चनजङ्घा तथा न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, यस बेला स्टुडियोको घड़ी अनुसार अपरान्हको 3:57 भइरहेको छ। तसर्थ हाम्रो आजको तेस्रो अधिवेशनमा रेडियो सुनिरहनुभएका सम्पूर्ण रेडियो प्रेमी श्रोताहरूलाई न्यानो स्वागत तथा अभिवादन जनाउँदै प्रस्तुत गर्न लागिरहेका छौं आजको यस अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमको रूपरेखा। श्रोतालाई हाम्रो यस जानकारीको लगत्तै पश्चात प्रस्तुत गर्नेछौ फौजी दाजुभाइहरूका निम्ति कार्यक्रम स्वर्यगाथा। 4:30 लेप्चा भाषाको कार्यक्रम अन्तर्गत तुङकोङ तुङला, जसमा सुनाउनेछौ कलाकार दवाचेन लेप्चा र मार्मित लेप्चाको आवाजमा गीत, साथै ध्वनि प्रदूषण र स्वास्थ्यमाथि एक वार्ता प्रस्तुत गर्नेछौ। 5:00 लिम्बु भाषाको कार्यक्रम नुसिछाङ अन्तर्गत सुनाउनेछौ प्रथममा समाचार अनि कलाकार बिबी सुब्बाको आवाजमा गीत, साथै छोरी नानी प्रति भेदभाव माथि एक वार्ता प्रस्तुत गर्नेछौ। 5:30 सिक्किमी भुटिया भाषाको कार्यक्रम पाङ्गेन मेन्द्रोक अन्तर्गत आज हामी सुन्नेछौ कुङ्गानीमा लेप्चाको आवाजमा गीत, साथै पीड़ित र आक्रमकतामा आक्रमणको मनोवैज्ञानिक प्रभावमाथि एक वार्ता प्रस्तुत गर्नेछौ। 6:00 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ हिन्दी भाषामा समाचार। 6:05 प्रस्तुत गर्नेछौ ग्रामीण कार्यक्रममा सुन्नुहुनेछ पौराखी हात अन्तर्गत मिश्रित खेती विषयमा पदमचेन पाक्यमका टेकबहादुर गुरूसँग लिएको एक अन्तर्वार्ता। 6:40, 45 अनि 50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भुटिया भाषामा। 6:55 सुन्नुहुनेछ विश्व पर्यावरण दिवसको पूर्व सन्ध्यामा एक वार्ता, विषय रहनेछ नवीकरणीय ऊर्जा अपनाया पृथ्वीको बचाया। 7:05 सुन्नुहुनेछ नेपाली अनुरोध संगीत भने 7:45 कार्यक्रम पाश्चात्य संगीत र रात्रि 8:05 हिन्दी गीत। त्यसपछि 8:30 शास्त्रीय संगीतको कार्यक्रममा आज सुन्नुहुनेछ विश्व मोहन भट्टद्वारा गिटार वादन। रात्रि 8:45 यहाँहरूलाई सुनाउनेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी क्रमशः हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 9:15 कार्यक्रम स्पोटलाइट अनि 9:30 कन्ट्रीवाइड इनसाइड र अन्तमा रात्रि 10:00 यहाँहरूलाई मनोरञ्जन गराउनेछौ विभिन्न हिन्दी फिल्मी गीतहरू सुनाएर भने रात्रिको ठिक 10:30 हाम्रो यो तेस्रो अधिवेशन सेवा पूरा हुनेछ। श्रोता, यो थियो अब शुरू प्रसारण गरिने कार्यक्रमहरूबारे संक्षिप्तमा जानकारी। अब प्रस्तुत छ कार्यक्रम स्वर्यगाथा।

0: ग्रामीण कार्यक्रम सुनेर बसिरहनु भएका हाम्रा तमाम श्रोताहरूमा म कार्यक्रम सञ्चालकको तर्फबाट हार्दिक स्वागत अनि न्यानो अभिवादन जनाउँदछु। श्रोता, प्रत्येक दैनिक ग्रामीण कार्यक्रम अन्तर्गत हामी यहाँहरू समक्ष ग्रामीण सम्बन्धित विषयहरू लिएर उपस्थित हुने गर्छौं र आज हामी माझ एकदमै असल प्रगतिशील र मेहनतशील कृषक महानुभाव हाम्रो स्टुडियोमा आज उपस्थित हुनुहुन्छ है, र उहाँलाई आज हाम्रो कार्यक्रममा स्वागत जनाउनेछौ। र यसरी नै हामी है अब विभिन्न प्रकारको खेतीपाती सम्बन्धित, पशुपालन सम्बन्धित है, उहाँले आज हामीलाई एकीकृत खेतीबारी सबै प्रकारले मिलाएर गर्ने खालको खेती, यस विषयमा उहाँले जानकारी दिनुहुनेछ। र सर्वप्रथम यहाँलाई हाम्रो दैनिक ग्रामीण कार्यक्रममा स्वागत अनि नमस्कार जनाउन चाहन्छु।
1: नमस्कार, मेरो नाम टेकबहादुर गुरुङ, म रेणुक क्षेत्र पाक्योङ डिस्ट्रिक्ट,
0: हजुर,
1: यसपा नाम जीपी पदाम्ची,
0: हजुर,
1: अनि त्यहाँको म हुँ। अनि त्यहाँको हाम्रो जुन लोकेसन छ तपाईँको, अब यहाँ गान्तोकबाट 45-40 किलोमिटर पर्छ, र त्यहाँको जुन हाम्रो फार्मिङ, हाम्रो जो फार्मर्सले त्यहाँको व्यवसाय चाहिँ के छ भने, विशेष गरी त्यो एरियामा चाहिँ हामीले खेती नै गरेर आएको हो। मेरो त लेक पनि पर्दैन यो जग्गा स्पान पदम चाहिँ, तपाईँको औल पनि पर्दैन, एकदम कछाडी हेरे पर्छ, त्यहाँ चाहिँ लेकको खेती पनि हुन्छ र औलको खेती पनि हुन्छ।
0: हजुर,
1: अनि त्यहाँको हाम्रो फार्मर्सहरूले खेतीवालाहरूले चाहिँ त्यस्तै गरी अब हरेक कुरा, अदुवादेखि लिएर टर्मरिकदेखि लिएर अब मकै खेती लिएर सागसब्जी खेती, हरेक खेती गरेरै आएका छन्। भने चाहिँ म चाहिँ के भने, अब पहिलादेखि नै मैले एकदमै म पढेर पनि अब मैले कुनै सर्भिस नगरेर कि आफ्नो यो जुन ग्रामीण कार्यक्रममा अहिले बोल्नु पाउँदा चाहिँ मेरो पहिलादेखिको एउटा कृषि जुन के भन्छ मैले व्यवसाय थियो त्यसलाई मैले एकदम यहाँ सबैलाई ग्रामीण कार्यक्रममा म राख्नु पाउँदा एकदम खुसी छु। र मेरो व्यवसाय त के भने म इन्टिग्रेटिङ फार्मिङ गर्छु। मेरो चाहिँ अब विशेष गरी म नोकरी कुनै पनि फ्यामिलीमा छैन, म पनि गर्दिनँ, र म एकदमै आत्मनिर्भर जस्तै कि म अहिलेसम्म सर्भिस नगरे पनि आफ्नो घर चलाइरहेको छु,
0: र मेरो निर्भर नपरे
1: निर्भर नपरेर म आफै आत्मनिर्भर गरिरहेको छु। अनि अहिले मेरो चाहिँ के छ भने, विशेष गरी म के भन्छु भने, मेरो चाहिँ अब इन्टिग्रेटिभ फार्मिङ भन्दाखेरि जस्तै मकै पनि खेती गर्छु, त्यसमा म टर्मरिक पनि गर्छु, जिन्जर पनि गर्छु, अनि डेरी फार्मिङ विशेष गरी खेती गर्नुलाई त हामीले चाहिँ गाई बस्तु पाल्नै पर्यो, र त्यही गाई बस्तुको मलद्वारा हामी अर्ग्यानिक खेती गर्ने पर्छ, विशेष गरी गाई हो, गाई बाख्रा पाल्नै पर्यो, त्यहाँबाट कुखुरा पनि पाल्नै पर्यो, अनि अर्को पालेको छु त्यसरी, अनि माछा पालन पनि गरेर, अनि त्यहाँबाट त्यहाँ अरू खेती बारीमा हुनेको हरेक खेती, कुन खेतीलाई चाहिँ हामीले त्यहाँ जुन जग्गामा हुन्छ त्यो खेती, जस्तै मेरोमा यो कछारको हुँदाखेरि मैले त्यहाँ चाहिँ अब एभोकाडो पनि लगाएको छु 80-90 झ्याङ, भने ड्रेगन फ्रुटलाई पनि मैले 2 वर्ष भयो ड्रेगन फ्रुट पनि 80-90 झ्याङसम्म आफै नर्सरी गरेर एभोकाडो पनि लाएर म खेती गरिरहेको छु, भने एकदमै फर्स्ट आइरहेको छ मार्केटमा। अब त्यसलाई 1 वर्षदेखि मैले फलाएर हार्भेस्ट गरेर मैले मार्केट पनि बेच्दैछु।
0: हजुर,
1: र अर्को कुरो अब माछा पालन पनि मैले पहिलादेखि गर्थेँ, अब अहिले फिलहाल चाहिँ फेरि मलाई फिसरी विभागले पनि कि यो स्किम दिएर चाहिँ मैले माछा पालन गरेर 2-3 ट्याङ्की छ मेरोमा, ग्रास काप माछा मैले 3,000 माछा ग्रास काप 2 ट्याङ्कीमा पालेको छु, भने एउटा सिङ्गी माछा पनि सिङ्गी माछा नि हामीले पाक्यौँ सब डिभिजनमा, जस्तै 20 फार्मर्सलाई चाहिँ सेलेक्सन गरेर 3 दिनको ट्रेनिङ दिएर हामीलाई कलकत्ता केबिकेले हामीले दिएको छ, र त्यो माछा पनि पालेको छु। र अनि त्यो मात्र नभएर चाहिँ मैले चाहिँ अब जुन आफ्नो गाउँमा आफ्नो के अरे घरमा आफ्नो बारीमा प्रोडक्सन भएको उत्पादन भएको खेतीलाई चाहिँ सहजै हामीले बजारमा लगेर बेचेर आफ्नो व्यवसाय गर्ने घर चलाउने हुँदाखेरि मैले एफपिओ स्पान्डम ग्रिनफिल्ड एफपिओमा पनि म जोडिएर पहिलादेखि 2017 थिएँ, र अहिले चाहिँ त्यो बारीमा पनि एउटा त्यो कस्टमर हेल्थ सेन्टर त्यहाँबाट पनि हामी प्रोसेसिङ गरेर त्यो खेतीलाई जुन बकविट भयो टर्मरिक भयो हरेक त्यहाँबाट त्यो मिलट भयो कोदोहरू त्यसलाई प्रोसेसिङ गरेर हामी मार्केटमा पनि लाने काम गरिरहेको छु, त्यसमा त्यो आफै मिल रहेर राखेर बनाएर हजुर त्यति बजारमा मार्केटमा चलाइरहेको छु। त्यसो हुँदाखेरि मैले त्यहाँ वरिपरिको छिमेकी 2-3 लोकल अब हाम्रो जति पनि अब गरिब जो पनि रोजगारी गर्ने वाला व्यवसाय मैले रोजगार पनि दिएको छु 2-4 लेडिजहरूलाई, तपाईँलाई कसैलाई पापर अबलाई हामी त्यो पिसेर त्यसलाई केलाउनु पर्यो होइन चाल्नु पर्यो, अनि त्यहाँबाट त्यो अरू हरेक सतुवाहरू बनाउँछु म, त्यसमा लोकल सतुवाहरू मकैको सतुवा भयो जानको सतुवा भयो हरेक त्यहाँबाट घिउको सतुवा, त्यसलाई पनि अब हामीलाई मेन पावर चाहियो, मेन पावर हुँदाखेरि अब हामीलाई चाहिने

हजुर युवा वर्गले के भन्छ भने अब पढेर पनि मात्रै नोकरीको पछि मात्रै नलागेर हाम्रो युवा साथीहरूले युवा वर्गहरूले चाहिँ यसरी नै कृषिमा लागनशील भएर होइन आफै इन्टिग्रेटिभ फार्मिङ गरेर अब जस्तै डल्ले खेतीमा एकदमै जन राम्रो छ डल्ले खेतीको लागि त म अब यो अघि भन्दा भन्दै डल्ले खेती त मेरो स्पान जेपीमा सबैभन्दा बेसी म गर्ने हुँदाखेरि मलाई केबीकी कृषि विज्ञान केन्द्रबाट यो तपाईँको स्पाइसी बोर्डबाट चाहिँ मलाई मेरोमा डल्ले डिपार्टमेन्ट डाइरेक्टरदेखि सबै डिपार्टमेन्ट आएर चाहिँ दुई वर्ष अघि कुरा आयो आएर उहाँहरूले फार्मर्सहरूलाई सबलाई जुटाएर यो बारेमा स्किमको बारेमा के गर्नु छ कति कति हल लाउनु छ सबै उहाँहरूको डकुमेन्टहरू सबै कलेक्सन गरेर चाहिँ उहाँहरूको फिल्ड भिजिट म स्वयं लागेर चाहिँ फिल्ड भिजिट गरेर कति कति लाउँदछ कति कति हजार लाउँदछ कति कति एरिया लाउँदछ समेटेर हामीले 7 लाखसम्म चाहिँ हामीले त्यो तीनवटा स्पान जिपीभित्र 3 वार्डमा मात्रै हामीले 7 लाखसम्म चाहिँ हामीले सब्सिडी पनि बाँडेको थियौँ र साथसाथै अहिले चाहिँ हामीले बुदाङ कमेरी जिपीले समेटेर लास्ट इयर बुदाङ कमेरी जिपीमा पनि हामीले 15-20 घरसम्म समेटेर त्यो स्किम हालेको छौँ तर अहिले यो के भन्छ अलिक त्यतापट्टि पनि हामीले त्यो डल्ले खोर्सानीलाई हामी सुकाएर बाहिर पनि पठाउन सकिन्छ र मैले चाहिँ जुन एपिओको कस्टमर हेल्थ सेन्टरमा चाहिँ मैले त्यो पिकल जुन बकेट बकेट त्यो पिकल बनाएर मैले आफै त्यो हाम्रो एसएचजीबाट हाम्रो नानीलाई पनि कि एसएचजीमा त्यो अचार बनाउन सिकाउनु ट्रेनिङ गएको थियो र मेरो नानीको हेल्पबाट उसले सिकेको अनुसार त्यो पनि बनाएर म मार्केटमा निकाल्छु मेरो प्याकेजिङ गर्नलाई बोटलले ल्याएर रेडी छ म त्यो पनि अब मार्केटमा निकाल्छु भने त्यसरी नै हाम्रो कृषकहरूले नोकरी अरू के अरे कम्पनीमा कुनै पनि त्यो 8 घण्टा 10 घण्टा पुरै त्यो अर्काको अन्डरमा त्यसरी काम गर्नु पर्दैन हामीले आफ्नै बारीमा कि हरेक इन्टिग्रेटिभ फार्मिङ गरेर पनि आफ्नो आत्मनिर्भर हुन सक्छ म मेरो भए पनि रहेछ म 2002 यसरी जुटेर आएको हो अहिलेसम्म र अहिले यसरी गरिरहेको छु जस्तो मौका पाउँदा एकदमै तपाईँहरूलाई यो ग्रामीण कार्यक्रम सुनिरहनु हुने श्रोताहरूसँग तपाईँहरूलाई यो कुरा राख्नु पाउँदा एकदमै खुसी छु र फेरि फेरि पनि म भएछ भने यो कुरा मैले कसरी गर्दैछु र कसरी गर्नुपर्ने तपाईँलाई यो श्रोताहरूलाई भन्न चाहन्छु अब तपाईँको के भन्छ तपाईँहरूले अब सबै कुरा हाम्रो देशमा नै उब्जेको खानपान अब अर्ग्यानिक खेती नै गरेर हामीले जस्तै हरेक कुरा हुने हो यहाँ तपाईँको बारीमा फल्ने कुरा अब ड्रेगन फ्रुट भयो यो पनि हुने कुरा हाम्रो कछारमा हुने कुरा यो भने यसलाई चाहिँ तपाईँको एकदम सुकौरो जग्गामा हुने भयो लेख मात्रै हुँदैन यो कछार जग्गामा औलमा हुने हो यसलाई चाहिँ तपाईँको बेसी दुःख पनि त छैन एकपल्ट रोपेपछि यो 25 वर्षसम्म यसको आयु छ भनेर भन्दछ र मैले पनि त्यसरी नै खोजेर सोधेर डिपार्टमेन्ट सोधेर मैले पनि अब बाहिरबाट सिड ल्याएर लगाएको हो र हुँदोरहेछ र मार्केटमा अहिले त्यो यहाँको यो जुन पिङ्क कलरको चाहिँ तपाईँको मार्केटमा एकदम राम्रो छ रेट त्यो चाहिँ अब एकदमै गरिसकेपछि यहाँको लोकल भेराइटी एकदम फ्रेस भइसकेपछि मार्केटमा ल्याउने बित्तिकै त्यो मार्केटमा देखाएर पनि परेन फोन टु फोन त्यो अनलाइन पनि मार्केटिङ भइहाल्छ र मार्केटिङको लागि तपाईँको अब हामीले यहीँ सिक्किममै अब पनि हामीले अब मैले पनि अब एपिओबाट चाहिँ त्यो त प्रोसेसिङ गरेर लेबलिङ लाएर अब यो टर्मरिक पनि निकाल्नेवाला छु अहिले मैले लोकल मार्केट गर्दैछु लोकल मार्केटमा यो बकविट फापरको पिठो अनि तपाईँको कोदोको पिठो भयो त्यहाँदेखि यो हरेक सतुवाहरू भयो तपाईँको हल्दी भयो हरेक त्यहाँबाट लोकल प्रोडक्सनलाई म यहाँ अब म चाहिँ मेरो चाहिँ अब त्यहाँनिर वरिपरि फलेको पनि त्यहाँबाट नपुगेर म जोरथाङसम्म गरेर ल्याउँछु त्यसलाई र मेरो म पाक्यौ मार्केटमा अथवा त्यहाँनिर अर्ग्यानिकमा अरे हरेक यता अब तपाईँको कमेरे पनि एउटा किसान मार्केट छ शनिबार लाग्छ त्यहाँ पनि दिन्छु र हाम्रो यो कोप्चे रङ्ली रानीपुरसँग मेरो प्रडक्ट आउँछ कि अब कतिवटा कुरा चाहिँ के हुन्छ बाहिरबाट आउँदाखेरि अब मिलावट हुन्छ र हामीले आफै प्रोसेसिङ गरेर चाहिँ राम्रो चिज मार्केटमा निकाल्नुपर्छ र त्यो स्वच्छ राम्रो चिजलाई चाहिँ त्यसै मार्केटिङ भइहाल्छ हामीले त्यो त्यसलाई किन हिचगोजो पनि पर्दैन अनि यो ड्राई फ्रुटहरू तपाईँकोले गर्दा चाहिँ अब अलिकति सागसब्जी भन्दा अझै नसडिने पनि राम्रो पनि हो अनि अब अहिले डायबिटिस र तपाईँको प्रेसरहरूले गर्दा प्राय यो यस्तो बकुटीहरू चाहिँ एकदमै मार्केटमा डिमान्ड पनि छ किनभने यो चाहिँ यसले चाहिँ तपाईँको डायबिटिसको लागि चाहिँ यो फापरको पिठोले चाहिँ एकदमै सुगरलाई डाउन गर्छ कन्ट्रोलमा राख्छ अन्त त्यस्तो खेती यो र म त्यस्तो गर्छु अनि तपाईँहरूले नि यसरी नै कि मेरो यो जुन गायन कार्यक्रममा म बोल्दै गरेर तपाईँहरूले सुन्नु भएको श्रोताहरूलाई यही भन्न चाहन्छु कि यसरी नै म जस्तै तपाईँहरूले पनि कि एकदमै आफ्नो बारी विशेष गरी बाँझो नराख म यही भन्न चाहन्छु बारी बाँझो छ आज सिक्किममा किन भन्दाखेरि हामी हाम्रो मान्छे कम्पनी जाने जब गर्ने भन्छ र हामीले यसरी कति चाहिँ हामीले जब भन्दाखेरि यसरी फार्मिङ गरेर इन्टिग्रेटेड फार्मिङ गरेर हाम्रो बारीलाई बाँझो नराखेर हामी यहीँनेरि उत्पादन गरेर चाहिँ हामी मार्केटमा लैजाउँ
मार्केटमा लगेपछि मार्केटिङ नहुने कुरा छ नि, हामीलाई बाहिरबाट आउँदैछ भने हामीलाई यहीँकै चिजहरूले हाम्रै लोकल भेराइटी जुन

0: अर्ग्यानिकले चाहिँ हाम्रो लोकल मार्केटमा पुगिरहेको छ, यहाँदेखि हामीले बाहिर नै पठाउन सक्छ। हामीले यो विशेष गरी टर्मरिक भयो, यो डल्ले खोर्सानी हामीले बाहिर पनि बेच्न सकिन्छ, डिमान्ड पुरा छ हाम्रो, फुलफिल गर्न सकेछ। होइन,
1: पशुपालन मध्येमा चाहिँ के पाल्नुहुन्छ?
0: पशुपालन मध्येमा म गाई विशेष गरी डेरी हो, गाई पाल्छु।
1: कुन प्रजातिको गाई पाल्छु?
0: गाई चाहिँ मेरोमा एउटा साइबर पनि छ, होलिस्टेन पनि छ, तपाईँको त्यहाँबाट यो जर्सी पनि छ।
1: कति माउ पाल्नुभयो
0: अहिले? मेरोमा फिलहाल चार माउ छ,
1: र
0: हलगरु छ, अहिले सात आठवटा छ, अनि बाख्रा पनि छ, कुखुरा, लोकल कुखुरा, हाँस पनि छ,
1: माछा
0: पनि छ,
1: कुखुरा पनि पाल्नु,
0: कुखुरा पनि छ।
1: यो खेती गर्नु सुरु गर्नु भएको चाहिँ कति वर्ष भयो?
0: मैले यो खेती गर्नु त तपाईँको पहिलादेखि नै गर्थे, तर डिपार्टमेन्टसँग जुन कृषि विभाग र बागवानी विभागसँग जोडेर गरेको चाहिँ मैले 2002 खुद मैले गरेको। पहिला चाहिँ अब प्यासनपुरको नर्सरी गरेँ,
1: हजुर,
0: त्यसको बादमा प्यासनपुरको नर्सरी गरेँ, प्यासनपुर सकेँ, त्यसको बाद 2007-2016 ओरेन्ज गरेँ,
1: र
0: मलाई ओरेन्जको जुन हरियाणाको जुन राजवीर सिंह डाइरेक्टर हुनुहुन्थ्यो, उहाँले हेड अफिस उहाँ थियो एनएसएसीको, त्यहाँबाट सर्टिफाई भएर मेरो 2016 स्टार पनि मलाई दिएको थियो हो नर्सरीमा, मैले त्यो पनि गरेँ। त्यो ओरेन्ज अब अहिले धेरै रोगले गर्दा धेरै सुन्तलाको बगानहरू नष्ट हुँदैछ, मेरो पनि मदर प्लान्टहरू धेरै सकियो, र मैले त्यो नर्सरी छोडेर त्यहाँबाट इन्टिग्रेटिङ फार्मिङपट्टि लागेको हो, र त्यसको बदलीमा अहिले एभोकाडो बारीभरि लगाएको छु।
1: एभोकाडो
0: मार्केटमा राम्रो छ, अहिले एकदमै त्योले तपाईँको मार्केटमा डिमान्ड पुरा छ एभोकाडो।
1: हजुर, र तपाईँ त अब जैविक तरिकाले सबै कुरो मिलाएर इन्टिग्रेटेड फार्मिङ है, इन्टिग्रेटेड एकीकृत कृषि प्रणालीमै तपाईँ संलग्न हुनुहुन्छ है, यसमै तपाईँ व्यस्त हुनुहुन्छ र खेती त गर्नुहुन्छ तपाईँ, र तपाईँलाई कस्तो प्रकारको खेती गर्नु मन लाग्छ? पुरानो प्रकारले गर्नु मन लाग्छ कि जुन चाहिँ अहिलेको नयाँ तकनिकी अनुसार,
0: हजुर,
1: नयाँ टेक्नोलोजी अनुसार?
0: अब अहिले विशेष गरी यो अहिलेको नयाँ तकनिकी भन्दाखेरि टेक्नोलोजी भन्दाखेरि तपाईँको विशेष गरी अब मेन पावर कम लाग्ने होइन, बेसी नै लाग्छ फिल्डमा, त्यही कारण हामीले अब अलिकति नयाँ टेक्नोलोजी अनुसारै खेती गर्नुपर्छ। जस्तै अब हामीले डल्ले खोर्सानी र ब्रिन्जल भयो, त्यति बि यस्तो छन् भेन्डाहरू, यसले चाहिँ हामीले त्यो मल्चिङ प्लास्टिक लगाएर मल्चिङ गरेर गर्दा चाहिँ अलिक मेन पावर कम्ती लाग्छ, त्यसलाई गोड्नु पर्दैन होइन, त्यही कारण मल्चिङ गर्दा चाहिँ तपाईँको एकदमै त्यो झारपातले नखाएर चाहिँ जुन पौधालाई पाउनुपर्ने उसले पाउनुपर्ने खानपान चाहिँ हो, के अरे प्रोटिन चाहिँ डाइरेक्ट हामीले लाउनु चाहिँ त्यसले नै पाउँछ, झारपातले खानु पाएन, र राम्रोसँगले ग्रोथ हुन्छ र छिटो फर्स्ट आउँछ पनि, अनि राम्रोसँगले फल्छ पनि हो। त्यसरी अहिले त्यो टेक्नोलोजी अनुसार हामी सागसब्जी हरिपरि चाहिँ त्यसरी गर्छौँ।
1: हजुर हजुर, र अब तपाईँले सागसब्जी एकदमै वृहत मात्रामा व्यवसाय गर्दै हुनुहुन्छ है, खेतीपाती पशुपालन पनि गर्दै हुनुहुन्छ, र यसको साथसाथै अब तपाईँले फलफुल पनि त लगाएको?
0: फलफुल पनि लगाएको।
1: के लगाउनु भयो
0: फलफुलमा? मेरो त्यही त भनौँ अब फ्रुटमा भनौँ अब तपाईँ सागसब्जी भन्दाखेरि तपाईँको अब यो क्याबेजहरू भयो होइन, कलिफ्लावर भयो, ब्रोकोली भयो, त्यहाँबाट टमाटर भयो होइन, त्यहाँबाट अब त्यसमा गाजर पनि लाउँछौँ, म बिट पनि लाउँछु होइन, त्यसमा अब सिजनको लागि जुन म्यारिगोल्ड सिजनको लागि म्यारिगोल्ड र जुन यो म्यारिगोल्ड खेती पनि गर्छु, त्यो चाहिँ अब मार्केट दिवालीको लागि, र अर्को गदावारी खेती पनि गर्छु, त्यसमा इन्टिग्रेटेड छेउछेउमा लाउँदाखेरि त्यो मिक्स भेजिटेबल यहाँ खेती भयो, पछाडि फुल पनि भइहाल्छ,
1: सुन्तला पनि हुन्छ,
0: सुन्तला पनि हुन्छ, हजुर, केरा पनि हुन्छ, अम्बक हुन्छ, तपाईँको त्यसमा यो के भन्छ धारिम पनि हुन्छ लगाएको छु, त्यसमा लसुन पनि लगाउँछु म,
1: हजुर,
0: त्यसमा त्यो
1: अदुवा
0: पनि लगाउँछु, धनिया पनि लगाउँछु, हरेक कुराहरू जर्मेर खेती पनि गरेको छु,
1: फुलको खेती
0: पनि गर्छु, सबै इन्टिग्रेट फार्मिङ गर्छु। के के हुन्छ?
1: कति मात्रामा गर्नुभएको छ?
0: मैले जर्मेर चाहिँ मैले एउटा सेट ग्रिन हाउस पाएको थिएँ, जुन के भन्छ फ्लोरिकल्चरबाट,
1: हजुर,
0: जुन 90 फुटको त्यो एउटा सेट डल्लै लगाएको छु,
1: अहिले
0: चाहिँ तपाईँको फेरि टमाटर पनि काँक्राहरू त्यो सेटभित्र लगायो भने अवश्य न विशेष
1: अब काँक्राको सिजन,
0: हजुर हजुर, काँक्रा फुल्दैछ हो, अन्त त्यसरी अब गाजर पनि बिट पनि हरेक कुराहरू फुलाइन्छ,
1: हजुर, अलैँची लगाउनु भयो?
0: अलैँची चाहिँ अहिले तपाईँको मेरो पहिला हुन्थ्यो, अहिले चाहिँ अलैँची अलिक सुकरु लाग्नु थालेर अलैँची अलिकति कम छ, किनभने अब हाम्रो स्पान्डम जिपी चाहिँ 7 इन्डस्ट्री बेल्ट पर्छ होइन, कम्पनीहरू छ, त्यसले त अहिले पलिसन होला, अलैँची सुकरु लाग्यो, सुकेर गयो,
1: अहिले
0: अलैँची चाहिँ छैन।
1: बरबिजन कहाँबाट कसरी मिलाउनु हुन्छ?
0: अनि बरबिजन तपाईँको सबै के भन्छ यो के अरे फुलकोपीहरू भयो, यो टमाटर, यो त अब हाम्रो बागवान विभागबाट हामीलाई उपलब्ध हुन्छ, डल्ले खोर्सानीको बिजन हामी आफै राख्छौँ, आफै राख्छौँ, र नर्सरीबाट म 80,000 म सिड पनि सेल पनि गर्छु, सिड सेल पनि गर्छु मार्केटमा आफूले रोपेको रहेको। अर्को कुरा यो लसुनहरू भयो, आफै राख्छौँ हो, मेरो क्विन्टल भन्दा माथि लसुनै हुन्छ, अब अहिले हार्भेस्ट गरेर अहिले सुकाइरहेको छु भर्खर निकालिरहेको छु, अनि यो तपाईँको प्याज यो प्याज चाहिँ अब तपाईँको असिनाले लग्यो त्यसलाई चाहिँ कुहियो अब यो प्याज चाहिँ हुँदैन यसपालि प्याज चाहिँ गयो छैन लसुन चाहिँ हामीले हार्भेस्ट गरिसक्यो त्यो लसुन चाहिँ मुनि भएको चिज त्यसलाई भेटेन हो
1: हजुर
0: त्यो अब हार्भेस्ट गर्नेहरूलाई भएको थियो प्याज चाहिँ अब कलिलै थियो अब अलिक टाइम पनि भएको थिएन प्याज चाहिँ गयो असिनाले
1: ड्रेगन फ्रुट चाहिँ के कस्तो प्रकारले ड्रेगन फ्रुट चाहिँ मैले कति समय लाग्छ
0: हजुर तपाईँको होइन त्यो चाहिँ यस्तो हुँदा मैले त्यो कटिङ लाउने हो त्यसलाई चाहिँ मैले हेरेँ मैले डिपार्टमेन्ट आएर हाम्रो कृषि भवनमा आएर हाम्रो डाइरेक्टर सरहरूलाई पिएल बस्ने सर हुनुहुन्थ्यो मनोज सुब्बा डाइरेक्टर साहब हुनुहुन्थ्यो बिल सर हुनुहुन्थ्यो उहाँहरूलाई पनि मैले यो कुरा राखेँ त्यसलाई चाहिँ हाम्रो डिपार्टमेन्टले बाँड्ने एउटा प्रोग्राम नहुँदाखेरि तपाईँले लाउनुहुन्छ डिपार्टमेन्ट त्यहाँबाट बाफमा ल्याएर चाहिँ मैले लाउँछ कि तपाईँको एकै वर्षमा एउटा दुईवटा चाहिँ त्यो फ्रुटिङ भएर त्यहाँबाट फल्यो पनि अडियो पनि दुईजना र यो यसपालिसम्म मैले यो जुलाई 27 तारिक चाहिँ मेरो 2 वर्ष हुन्छ र लास्ट इयरदेखि चाहिँ मजाले अब 8-10 किलो मैले बेचेँ यसपालि चाहिँ अब यो मे 15 उता त्यो त्यसको मतलब रेनी सिजन पुरा भएपछि त्यहाँबाट फ्रुटिङ हुने हो त्यो हुने हो अब अहिले चाहिँ त्यसलाई चाहिँ मैले अब त्यो मलहरू लाएर त्यसको पिलर 8 फुटको पिलर बनाएर तपाईँको 4x4 रड लाएर बनाएको छु किन त्यो चाहिँ अब 20-25 वर्ष त थाम्ने टायर लगाएको छु अब चाहिँ मजाले मेच्योर भइसक्यो अब
1: हजुर अहिले त अब सिक्किम राज्यमा प्रायः जस्तो अब बिस्तारी अब यो किवीको फल पनि निकै फस्टाएर गएको छ कृषक वर्गले एकदमै यसमा चासो लिनु
0: बागवानी विभागले
1: उहाँले एकदमै चासो लिनुहुन्छ नि त होइन यसको अब मूल्य पनि एकदमै राम्रो छ है र यसलाई तपाईँले चाहिँ किन यसलाई पनि
0: तपाईँको यो किवी भन्ने चाहिँ के अरे खेती कस्तो भनेको चाहिँ तपाईँको अलि हाई अल्टिट्युडमा हुने हो लेकमा हुने हो र हाम्रो यो जुन पदम चाहिँ स्पान्डम जुन माम्जेदेखि उँदो लो भेल पर्छ यहाँ हाम्रोतिर चाहिँ किवी सुटै गर्दैन किनभने हुँदैन यो हावापानीले सुट गर्दैन त्यहाँ चाहिँ अरू मात्रै ड्रेगन फ्रुट चाहिँ हुने हो किन किवी चाहिँ हुँदैन किनभने मैले हेरेँ जग्गा जग्गा देन्ताम हाम्रो याक्तिनतिर मजाले फस्टाएको छ देन्ताम रिन्जीबुङतिर पुरा छ मैले हेरेँ त्यहाँतिर गर्दा हाम्रो त्यो अरू मात्रै नहुँदो रहेछ किनभने लगाएको पनि
1: थियौँ
0: सुभाष खतिवडाले लगाएको थियो तर सुट गरेन त्यहाँ हाम्रो क्लाइमेटलाई सुट नगर्दछ हजुर
1: अब जग्गा अनुसार कुन फल लगाउँदा एकदमै राम्रोसँगले फस्टाउँछ कुन फस्टाउँदैन अब जग्गा अनुसारले नै हुन्छ नि त होइन जग्गा अब त्यहाँका जति पनि जलवायु माटो है माटोले सुट गरेन भने त कुनै प्रकारको सागसब्जी अथवा फलफुल पनि सप्रिँदैन नि त
0: सप्रिँदैन
1: हजुर
0: अन्त अब जस्तै मछली पालन गर्दा पनि त्यही नि त तपाईँको यसो नि अब प्रजाति थुप्रै हुन्छ नि तपाईँ यो जुन ट्राउट भन्छ नि यो चाहिँ अब एकदमै ठुलो पानी हो रनिङ वाटर हुनु पर्यो
1: र प्रशस्त मात्रामा पानी हुनु
0: पर्यो अनि अहिले लेक पनि हुनु पर्यो हाई अल्टिट्युडमा मात्रै ट्राउट माछा सुट गर्छ कि हाम्रोतिर ट्राउट माछा लाउने बित्तिकै थियो एकदम पानी तातिन्छ र रनिङ वाटर पनि ठुलो छैन भने चाहिँ रनिङ वाटर भए पनि औलमा चाहिँ तपाईँको सुटै गर्दैन हजुर हाम्रोमा चाहिँ त्यो ट्राउटको बदली मात्रै यो सिङ्गी माछा जुन मागुरको प्रजाति हो रहेछ तर यो चाहिँ अब त्यसको रेट राम्रो किनभने त्यो नानीहरू र बिमारीको लागि चाहिँ खानुलाई एकदमै भिटामिन हुँदाखेरि 1000 रुपियाँ केजीसँग जाँदो रहेछ यो चाहिँ अब मागुर चाहिँ कम्ती पानीले हुने तातो पानीले नमर्ने त्यस्तो सिङ्गीमा चाहिँ हजुर
1: हजुर अब तपाईँको आमदामीको कुरा गरौँ न है अब आमदामी तपाईँको वार्षिक आमदामी मासिक आमदामी के कस्तो छ होला
0: हजुर मेरो अब मासिक आमदामी
1: सबै कुरो मिलाएर
0: हजुर मेरो अब इन्टिग्रेटिङ फार्मिङ गर्दै तपाईँको हरेक डेरी होइन त्यहाँबाट फालफुल भयो त्यहाँबाट मेरो जुन प्रोसेसिङ गरेर जुन मार्केटिङमा लान्छु
1: हजुर
0: जुन ड्राई फ्रुटहरूदेखि लिएर
1: हजुर
0: गर्दाखेरि म तपाईँको अब मैले महिनामा चाहिँ मेरो अब 1 लाखसँग महिनाको ट्रान्जेक्सन भइरहेछ अहिले
1: भनेपछि तपाईँको आमदामी राम्रो हुँदैन
0: हजुर हजुर तर त्यसलाई चाहिँ खटाइ चाहिँ राम्रो खट्नु
1: मेरोमा
0: जाँगर
1: चलाउनु
0: हजुर हजुर तपाईँको अब मेरोमा विभागबाट कतिजना मान्छेहरू आउनुहुन्छ कतिजना छ भन्छ तर म चाहिँ आफै प्राय प्राय आफै खट्छु म चाहिँ 4 बजीदेखि लिएर बेलुका 7 बजीसम्म चाहिँ फिल्मै हुन्छु भन्नु तपाईँ किनभने म किन 7 बजीसम्म त बेलुका 7 बजीसम्म गाईको दाना पानी काट्नु रेडी गर्नु पर्यो धोएर र माछालाई पनि बेलुका चाहिँ अब दिउँसो कतिजना कल्चोडा भयो त्यो ठेवा चराले मसिनो माछाहरूलाई खाने डर हुन्छ होइन उनीहरू लुक्छ त्यही कारण बिहान भन्दाखेरि बेसी माछा चाहिँ बेलुका खेल्छ नि त्यसलाई चाहिँ बेलुकै म चारो चाहिँ बेलुकै नै दिन्छु टर्च लाइट भाल्दै गरेर 7 बजीसम्म बाउ बारीमै हुन्छ प्राय प्राय अनि यो जुन क्यास क्रप काउलीफ्लावर बेसी लाउँदा चाहिँ धन साह्रो अब तपाईँको त्यो धुलाइकिरा चाहिँ राति नै खान्छ दिउँसो दिनभरि घाममा चाहिँ तपाईँको भित्र बस्छ
1: हजुर
0: माटो मुनि बसेर जब घाम डुबेछ अँधेर भए चाहिँ त्यो चढेर खाने हो त्यसले
1: हजुर
0: र त्यही कारण बेलुकै नै त्यसलाई चाहिँ स्प्रे गर्नु पर्यो नि, बेलुकै गर्नु पर्यो, अन्त त्यही कारण बेलुका म सात बजीसँग बारीमा हुन्छु, त्यसरी गरिन्छ। हजुर
1: हजुर हजुर, र धेरै खुसी लाग्यो हजुरसित भेट भएर। र तपाईँले एकीकृत कृषि प्रणाली, एकीकृत खेती बारे है कस्तो प्रकारले अप्नाउनु पर्ने है, के कस्तो प्रकारले ध्यानपूर्वक है हामीले खेती गर्नु पर्दछ, कस्तो प्रकारको उपायहरू अप्नाउनु पर्ने आदि बारे हाम्रो जति पनि तपाईँले जति पनि है हाम्रो श्रोताहरूलाई बताइदिनु भयो वृत्तान्त रूपले है, आउने दिनमा तपाईँसित फेरि पनि हामी अन्य विषयमा भेटघाट गरेर बातचित अवश्य नै गरौंला। यति भन्दै हजुरसित विदा लिन चाहन्छु। हवस् त, नमस्कार।
0: नमस्कार।
1: भर्खरै आदरणीय श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो पाकिम डिस्ट्रिक्ट अन्तर्गत पदमचे गाउँबाट एक प्रगतिशील कृषक श्री टेकबहादुर गुरूङसित लिएको एक अन्तर्वार्ता। र अब उहाँसितको यो अन्तर्वार्ता पश्चात हामी एकै क्षणको निम्ति मनोरञ्जन गरौं, रमाइलो गरौं एउटा लोकगीत सुनेर।

लौ त श्रोताहरू, यसै लोकगीतको साथै आजको हाम्रो बेलुकी पख प्रसारण हुने दैनिक ग्रामीण कार्यक्रम अब यही समाप्त हुन्छ र अर्को कार्यक्रममा तपाईँहरूको घर आँगनमा हामी विभिन्न विषयहरू लिएर उपस्थित हुने नै छौं। तबसम्मको लागि म कार्यक्रम संचालक अर्पण थापालाई विदा दिनुहोस्। नमस्कार।

0: श्रोताई दिन्जेल प्रस्तुत थियो दैनिक ग्रामीण कार्यक्रम। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेको छौं। अब प्रस्तुत छ हाम्रो अब उसो रात्रि 10:30 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरू बारे जानकारी। अहिले 6:40, 45, 50 मिनटमा सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भुटिया भाषामा। 6:55 सुन्नुहुनेछ विश्व पर्यावरण दिवसको पूर्व सन्ध्यामा एक वार्ता, विषय छ नवीकरणीय ऊर्जा अपनाया पृथ्वीका बचाया। 7:05 सुन्नुहुनेछ नेपाली अनुरोध संगीत। 7:10 हजुरले विशेष कार्यक्रम सुन्नुहुनेछ र 7:35 पाश्चात्य संगीत छ भने रात्रि 8:05 हिन्दी गीत, त्यसपछि 8:30 शास्त्रीय संगीतको कार्यक्रम आज सुन्नुहुनेछ विश्व मोहन भट्टद्वारा गिटार वादन। रात्रि 8:45 यहाँहरूलाई सुनाउनेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी क्रमशः हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 9:15 कार्यक्रम स्पोटलाइट अनि 9:30 कन्ट्रीवाइड इनसाइट र अन्तमा रात्रि 10 बजेबाट यहाँहरूलाई मनोरञ्जन गराउनेछौ विभिन्न हिन्दी फिल्मी गीतहरू सुनाएर भने रात्रिको ठिक 10:30 हाम्रो तेस्रो अधिवेशन सेवा पूरा हुनेछ। श्रोता यो थियो अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे संक्षेपमा जानकारी।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इनुमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। भोलि 5 जून 2026 शुक्रबार साँझ 6:05 प्रसारण गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ पर्यटन विकासमा सिक्किम सरकारको पहल। यसबारे जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम सरकारको पर्यटन विकास निगमका अध्यक्ष श्री लुकेन्द्र रसैली र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय भोलि 5 जून 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 03592201171। सूचना पूरा भयो।

श्रोताहरु सुन्नुहोस्, हाम्रो भोलि बिहानी अधिवेशनमा समावेश कार्यक्रमहरूको रूपरेखा। हाम्रो बिहानी अधिवेशन सेवा प्रारम्भ हुनेछ ठिक बिहान 6:30 बजे मंगल ध्वनिको साथमा। 6:35 मिनटमा सुन्नुहुनेछ कार्यक्रम भक्ति प्रभातमा कलाकार अनुप जलोटाको आवाजमा भक्ति भजनहरू। 6:55 मिनटमा सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी क्रमशः संस्कृत अनि हिन्दी भाषामा समाचार। 7:05 मिनटमा कार्यक्रम गोल्डन मेलोडिज। 7:25 मिनटमा नेपालीमा समाचार। 7:35 मिनटमा प्रणाम सिक्किम र बिहान 8 बजे अनि 8:15 मिनटमा सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी क्रमशः हिन्दी अनि अंग्रेजी भाषामा समाचार। साथै 8:30 मिनटमा सुन्नुहुनेछ आकाशवाणीको उत्तर पूर्वीय सिलोङ केन्द्रबाट पूर्वोत्तर समाचार। 8:40 मिनटमा कार्यक्रम गीतिमाला अनि 9 बजे मुख्य समाचार। 9:02 मिनटमा चित्रांजलि र 10 बजे मुख्य समाचार। 10:02 मिनटमा ताजे तरानी अनि बिहान ठिक 10:30 मिनटमा हाम्रो बिहानी अधिवेशन सेवा पूरा हुनेछ। श्रोता सुन्दै हुनुहुन्थ्यो भोलि बिहानी अधिवेशन कार्यक्रमहरूको रूपरेखा। सो पूरा भयो। श्रोता यो सुन्नुहोस् मौसम सम्बन्धी साधारण जानकारी। स्थानीय मौसम विज्ञान विभागबाट प्राप्त जानकारी अनुसार बितेको 24 घण्टामा राजधानी गान्तोक तथा वरपर क्षेत्रको अधिकतम तापमान 23.5 डिग्री सेल्सियस र न्यूनतम तापमान 16.5 डिग्री सेल्सियस र वर्षा 70 मिलिमिटर रेकर्ड गरियो। आगामी 24 घण्टाको मौसमी पूर्वानुमान अनुसार आकाशमा गडाङ गुरूङको साथमा वर्षा हुने सम्भावना रहेको सोही विभागले जनाएको छ। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी। सो पूरा भयो। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेको छौं। श्रोता अबको केही समयमै हजुरहरूले यस केन्द्रको प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भुटिया भाषामा सुन्नुहुनेछ। तबसम्मलाई प्रतीक्षा साच्नुहोला।

0: कृषि र बागवानी सम्बन्धी उच्च स्तरीय कार्यदलको छलफलको प्रगतिबारे पनि मुख्यमन्त्रीले प्रस्तुति दिनुभयो। केन्द्रीय सड़क परिवहन तथा राजमार्ग राज्यमन्त्री अजय टम्टा आजदेखि 6 जूनसम्म सिक्किमको 3 दिने आधिकारिक भ्रमणमा हुनुहुन्छ। आफ्नो भ्रमणको क्रममा श्री टम्टाले एनएच 10, एनएच 710 र एनएच 510 सहित प्रमुख राष्ट्रिय राजमार्ग परियोजनाहरूको निरीक्षण गर्नुहुनेछ। वहाँले राज्यमा कार्यान्वयन भइरहेका केन्द्र सरकारका विभिन्न कार्यक्रमहरू, नीतिहरू र पूर्वाधार विकास परियोजनाहरूको समीक्षा बैठकहरूको अध्यक्षता पनि गर्नुहुनेछ। भ्रमणको उद्देश्य सिक्किममा चलिरहेका राजमार्ग विकास कार्यहरूको प्रगतिको मूल्यांकन गर्नु र महत्वपूर्ण पूर्वाधार पहलहरूको कार्यान्वयनको समीक्षा गर्नु हो। मन्त्रीले आज गेजिङ जिल्लाको भ्रमण गर्नुभयो। जिल्ला सम्मेलन हलमा पञ्चायत प्रतिनिधिहरू, स्थानीय बासिन्दाहरू र विभिन्न केन्द्र सरकारका योजनाहरूका लाभार्थीहरूसँग अन्तर्क्रिया कार्यक्रममा भाग लिन अघि वहाँले केवीके गेवा र आयुष अस्पताल गेजिङको निरीक्षण गर्नुभयो। सिक्किम सरकारका भवन तथा आवास तथा श्रम विभागका मन्त्री भीमहाङ लिम्बुले 12 नाम्बू सिन्द्राबुङ जीपीयूको नवनिर्मित भवनको निरीक्षण गरे। निरीक्षणको क्रममा श्री लिम्बुले निर्माणको गुणस्तरको समीक्षा गर्दै स्थानीय समुदायको हितका लागि विकास गरिएका सुविधाहरूको मूल्यांकन गरे। तल्लो तहको शासन प्रणालीलाई सुदृढ़ पार्न र सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न टिकाउ र जनकेन्द्रित पूर्वाधार निर्माणको महत्वमा उनले जोड़ दिए। मन्त्रीले परियोजनाको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै निर्वाचन क्षेत्रका बासिन्दाहरूका लागि दिगो विकास र उन्नत नागरिक सुविधाहरू सुनिश्चित गर्ने सरकारको प्रतिबद्धताको पुनः पुष्टि गरे। पश्चिम बंगाल सरकारले रणनीतिक रूपमा महत्वपूर्ण सेवक रम्फू रेलवे परियोजनालाई सुगम बनाउन जलपाईगुड़ी जिल्लामा 20 एकड़ सरकारी जग्गा हस्तान्तरण गर्न स्वीकृति दिएको छ, जसले पश्चिम बंगाल र सिक्किम बीचको रेल सम्पर्कलाई बलियो पार्नेछ। हिजो भएको राज्य मन्त्री परिषदको बैठकमा यो निर्णय लिइयो। नागरा काटा अवस्थित यो जग्गा रेलवे परियोजनाका लागि हस्तान्तरण गर्न अघि पहिले वन विभागलाई हस्तान्तरण गरिनेछ। ग्रामीण विकास मन्त्री दिलीप घोषले मन्त्री परिषदको स्वीकृतिले पूर्वाधार विकासलाई तीव्र पार्ने बताए। सेवक रम्फू रेलवे लाइनले हिमाली क्षेत्रमा यातायात, पर्यटन, व्यापार र आर्थिक वृद्धिलाई बढ़ावा दिने अपेक्षा गरिएको छ भने सिक्किमलाई राष्ट्रिय रेल नेटवर्कमा पहिलो सोझो रेल सम्पर्क प्रदान गर्ने अपेक्षा गरिएको छ। रम्फूमा जारी सेवक रम्फू रेलवे लाइन परियोजनाको प्रगतिको समीक्षा गर्न इरकन इन्टरनेशनल लिमिटेडको सहयोगमा आज रेलवे स्थायी समितिको अध्ययन भ्रमण गरिएको थियो। परियोजनामा केन्द्रित पूर्वोत्तर क्षेत्रमा रेलवे पूर्वाधार परियोजनाहरूको प्रगतिको मूल्यांकन र समीक्षा गर्न यो भ्रमण गरिएको थियो। बैठकको क्रममा समितिका सदस्यहरूले मुख्य मुद्दाहरूमा स्पष्टीकरण मागे र परियोजनाको सफल कार्यान्वयन सुनिश्चित गर्ने सम्बन्धी उपायहरूको समीक्षा गरे। नयाँ दिल्लीमा आयोजित राष्ट्रिय पञ्चायत पुरस्कार 2025 समारोहमा गेजिङ जिल्लाको ओमचुङ ग्राम पञ्चायतले गरीबी मुक्त एवं उन्नत आजीविका पञ्चायत श्रेणी अन्तर्गत राष्ट्रिय स्तरमा तेस्रो स्थान हासिल गरेको छ। केन्द्रीय पञ्चायतीराज मन्त्री राजीव रंजन सिंहद्वारा प्रदान गरिएको पुरस्कारले समावेशी, सहभागितामूलक र दिगो ग्रामीण विकासलाई प्रवर्धन गर्न उत्कृष्ट पञ्चायतहरूलाई मान्यता दिन्छ। भारतभरका कुल 42 पञ्चायतहरूलाई सम्मान गरिएको थियो, जसमा 22 महिला नेतृत्वका पञ्चायतहरू पनि समावेश थिए। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: अरे नुमवांगसुट गंगतोगम लंस सेनोंगो यंगमित लिकमुलम কুখ্যাকটেপ জাম চুক্যম চকলার ব্রংজুম মেঘালয়ে শিলং কা টুজুম গুন হুং থম আরে টুজুম রে ব্রংছ লি কৃথক অমিত শাহ অন ব্রংছ কৃথক জ্যোতিরা দেতা সিন্ডিয়া শাহ ছলত কা গুন হুং থম রেঞ্জুং শাহ গুলন কৃথক প্রেম সিং তামাং লা টুজুম আরে কা আকালিউ হুং থো রেন তামাং নন রেঞ্জুং শাহ তারহট বিকশিত বারা টুন্টক নে চা ফ্লিথেপ কক্যক প্লং লা রিং থো হুং থম আরে কা আরেকে ইদ্দে নয়োগ ল্যাংকোর পেয়োগ ছয় ছয় ইউন্টন আলাপ আজং এম এস এম ই তারহট অন আজক তুং ভোলম ল্যাং উলোমদো রেন নন গুন চুগ্যম চুকলার ল্যাং

एउटा सूचना, अहिले साँझ 7:10 बजेदेखि समाचार सेवा विभाग आकाशवाणीद्वारा सरकारको 12 वर्ष पूरा भएको विशेष श्रृंखलामा मिडियम वेबबाट सुन्न सक्नुहुनेछ।

हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेको छौं र अब प्रस्तुत छ मेन्दी हसनको स्वरमा सजिएका केही गीतहरू।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जुन 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।

विषय रहनेछ पर्यटन विकासमा सिक्किम सरकारको पहल। यसबारे जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम सरकारको पर्यटन विकास निगमका अध्यक्ष श्री लुकेन्द्र रसैली र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220111 कल गर्न सक्नुहुनेछ। दिन अनि समय भोलि 5 तारीक जुन 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 0359220111। सूचना पूरा भयो।

0: हवस्तश्रोता कलाकार मेहन्दी हसनको आवाजमा सजिएका यिनी गीतहरूको साथमा आजको लागि हिन्दी गीतको निर्धारित समय यही पूरा हुन्छ। हामी आकाशवाणी गान्तोकको रात्रि प्रसारण सेवाबाट बोलिरहेका छौं। साथै श्रोताले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघाको 103 मेगाहर्ज तथा न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। र श्रोता अब प्रस्तुत छ शास्त्रीय संगीतको कार्यक्रममा विश्व मोहन भट्टद्वारा गिटार वादन।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
3: Ensure your future with Central University of Sikkim. Admissions open at Sikkim University, a premier central university in the Northeast region for academic sessions 2026-27. Sikkim University offers modern facilities with sufficient infrastructural facilities and experienced professors committed to academic excellence. Apply now for undergraduate, postgraduate and PhD programs across diverse disciplines. CUET score is mandatory for UG and PG admissions. Online registrations open from 22nd May to 10th June 2026. Visit www.cus.ac.in for details and online application.

0: हजुर, यस्तो गल्ती कहिले नगर्नुहोस्। एचआईभी एड्स देखि टाढा रहनुहोस्।
1: अधिक जानकारीको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
0: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहित बजारी।
2: श्रोता, यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। भोलि 5 तारीक जुन 2026 शुक्रबार साँझ 6:05 प्रसारण गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ पर्यटन विकासमा सिक्किम सरकारको पहल। यसबारे जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम सरकारको पर्यटन विकास निगमका अध्यक्ष श्री लुकेन्द्र रसाइली। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय भोलि 5 तारीक जुन 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 03592201171। सूचना पूरा भयो।

मीडियम वेव 213.67 मीटर तथा 1404 किलोहर्जको तरंगमा हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआर मार्फत पनि हामीलाई सुनिरहनु भएको छ। समय यस बेला रात्रिको ठिक 10 बजिसकेको छ र अब प्रस्तुत छ विभिन्न कलाकारहरूको आवाजमा सजिएका हिन्दी फिल्मका गीतहरू। त श्रोता, यस कार्यक्रमको पहिलो गीत हामीले लिएका छौ चलचित्र खलनायकबाट अल्का याग्निक र सौरभ श्रीवास्तवको स्वरमा। यो गीत प्रस्तुत गर्नुभन्दा पहिले एउटा सूचना सुन्न सक्नुहुनेछ। लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। भोलि 5 तारिक जुन 2026 शुक्रबार साँझ 6:05 मा प्रसारण गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ पर्यटन विकासमा सिक्किम सरकारको पहल। यसबारे जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम सरकारको पर्यटन विकास निगमका अध्यक्ष श्री लुकेन्द्र रसाइली र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220117 कल गर्न सक्नुहुनेछ। दिन अनि समय भोलि 5 तारिक जुन 2026 शुक्रबार साँझ 6:05 मा अनि फोन नम्बर छ 0359220117। सूचना पूरा भयो।

आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवामा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ विभिन्न कलाकारहरूको आवाजमा हिन्दी फिल्मका गीतहरू। त यसै क्रममा यो अघिल्लो गीत सुनिरहेको छौ कलाकार कुमार सानुको आवाजमा दिवाना चलचित्रबाट।

हिन्दी फिल्म कार्यक्रमलाई सुनेर बस्नुहुने तमाम श्रोताहरूमाझ आजको हाम्रो यो अन्तिम प्रस्तुति कलाकार सुखविन्दर सिंह र ऋचा शर्माको आवाजमा सुनाउन गइरहेको छौं फिल्म काँटेबाट। त आउनुहोस् सुनौ यो कार्यक्रमको अन्तिम प्रस्तुति।

हवस् त श्रोता, प्रस्तुत गीतको साथमा आजलाई हिन्दी फिल्मी गीतको संगीतको कार्यक्रम यति नै। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेको छौं। समय स्टुडियोको घड़ी अनुसार रात्रिको 10:30 भइरहेको छ र यसैका साथ आजको तेस्रो अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदछ। भोलि बिहान 6:30 प्रातकालीन अधिवेशनका अन्तर्गत विभिन्न कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौं। आजलाई सम्पूर्ण आकाशवाणी श्रोता गान्तोक परिवारलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्रि, जय।